0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 24 गते आइतबार, ईस्वी सम्वत अगस्त 9 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रुद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। आज श्रावण कृष्ण पक्षको एकादशी तिथि बिहानमा 8:34, त्यसपछि द्वादशी तिथि लाग्नेछ। नक्षत्रमा मृगशिरा, दिनमा 1:27, त्यसपछि आद्रा नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा हर्षण 51:27, त्यसपछि बर्यान योग लाग्नेछ। कर्णमा कौलव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज सौम्य योग रहनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा मिथुन राशिमा रहनेछन्। आजको दिनमा 33:05 अर्थात 13:16 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:31 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यस्त साँझमा ठिक 6:45 हुनेछ। त्यसै गरी चन्द्रमा उदाउने समय रातिमा 1:16 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 4:02 रहेको छ। आज राष्ट्रिय भू संरक्षण दिवस, अन्तर्राष्ट्रिय आदिवासी दिवस र कामिका एकादशी व्रत गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज बिहानीदेखि नयाँ सोच र योजनाहरूले मनमा डेरा जमाउनेछन्। रोकिएका पुराना कामहरूलाई फेरि गति दिने यो समय निकै उपयुक्त रहेको छ। आत्मविश्वासमा वृद्धि हुनाले तपाईँले लिने निर्णयहरू फलदायी हुनेछन्। आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहनेछ। लगानी गर्ने सोचमा हुनुहुन्छ भने अलि बढी अध्ययन गर्नु राम्रो हुनेछ। अनावश्यक खर्चलाई नियन्त्रण गर्न सके भविष्यका लागि राम्रो हुने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज आफ्नो धैर्यता र बुद्धिको प्रयोग गर्नाले जटिल समस्याहरूको पनि समाधान गर्न सक्नुहुनेछ। आर्थिक क्षेत्रमा केही उतार चढाव देखिन सक्नेछ। लेनदेनका मामलामा विशेष सावधानी अपनाउनुहोला। सोचे भन्दा बढी खर्च हुने सम्भावना भएकाले बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ। ऋण लिने अथवा दिने काममा आज निकै सोच विचार गरेर मात्रै कदम चाल्नुहोला। व्यापारिक दृष्टिकोणले नयाँ सम्झौताहरू हुन सक्छन्। परिवार र आफन्तका बीचमा केही असमझदारी उत्पन्न हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज नयाँ ज्ञान सिक्ने र आफूलाई परिमार्जित गर्ने अवसरहरू प्राप्त हुनेछन्। नयाँ व्यवसाय शुरू गर्नका लागि आजको दिन अनुकूल रहेको छ। पैतृक सम्पत्तिको उपयोगबाट पनि तपाईँलाई फाइदा हुने देखिन्छ। कार्यक्षेत्रमा तपाईँको रचनात्मकताको उच्च मूल्याङ्कन हुनेछ। नयाँ जिम्मेवारीहरू मिल्न सक्ने देखिन्छ, जसले भविष्यमा पदोन्नतिको मार्ग प्रशस्त गर्नेछ। संचार र प्रविधि क्षेत्रमा आज विशेष सफलता प्राप्त हुने ग्रह गोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि आज तपाईँले जति मेहनत गर्नुहुन्छ त्यसको प्रतिफल उच्च हुनेछ। सोचे भन्दा राम्रो हुनेछ। मनमा नयाँ उत्साह र जोश रहनाले कठिन कार्यहरू सजिलै सम्पन्न हुनेछन्। आर्थिक व्यवस्थापनमा आज तपाईँको कुशलता देखिनेछ। अनावश्यक खर्चहरू कटौती गरेर बचत बढाउने योजना सफल हुनेछ। जग्गा जमिन अथवा सवारी साधन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आज केही ठोस प्रगति हुन सक्ने देखिएको छ। आज उधारो रकम फिर्ता हुने सम्भावना पनि रहेको छ। कार्यस्थलमा सहकर्मीहरूको पुनः सहयोग प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिले व्यक्तिहरूका लागि आज तपाईँको आर्थिक अवस्था सुदृढ रहनेछ। आमदानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। हाकिम अथवा माथिल्लो निकायबाट तपाईँको कामको प्रशंसा हुनेछ। नयाँ परियोजनाको जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ। वैदेशिक रोजगारीको प्रयासमा लागेकाहरूका लागि सुखद समाचार प्राप्त हुनेछ। पारिवारिक जीवनमा खुसियाली छाउनेछ र भाइ बहिनीसँगको सम्बन्धमा सुधार आउनेछ। दिनभर व्यस्त रहे पनि ऊर्जाको स्तर कायम रहने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज नसोचेको समस्याले काममा अवरोध पुर्याउनेछ। धैर्यता र संयमताले मात्र आजको दिन सफल बनाउने देखिएको छ। आर्थिक रूपमा आजको दिन केही खर्चिलो हुन सक्नेछ। औषधि अथवा मरमत सम्भारका काममा अचानक खर्च बढ्नेछ। आर्थिक लेनदेन गर्दा लिखित कागजात राख्न नबिर्सिनुहोला। बचतमा ध्यान दिन नसक्दा भविष्यमा केही समस्या अवश्य पर्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ, तर ठूलो लगानीका लागि आजको समय त्यति उपयुक्त रहेको छैन। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज साझेदारीमा गरिएका कामहरूबाट राम्रो लाभ प्राप्त हुनेछ। व्यापारमा नयाँ रणनीति अपनाउनाले बजारमा आफ्नो पक्कड बलियो बनाउन सक्नुहुनेछ। कार्यस्थलको वातावरण मित्रवत रहनेछ। तपाईँले गरेका प्रस्तावहरू सहजै स्वीकृत हुनेछन्। विद्यार्थीका लागि आजको दिन नयाँ कुरा सिक्न र अनुसन्धानका लागि निकै राम्रो रहनेछ। वैदेशिक यात्राको योजनामा रहेकाहरूका लागि प्रक्रिया अघि बढ्ने देखिएको छ। घरमा कुनै उत्सव तथा रमाइलो वातावरण सिर्जना हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिका व्यक्तिहरूको लागि आज तपाईँमा भएको दृढ इच्छा शक्तिले असम्भव देखिने कामहरू पूरा हुन सक्नेछन्। प्रतिस्पर्धीहरूलाई पछि पार्दै आफ्नो स्थान सुरक्षित गर्न सक्नुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। रोकिएका धन फिर्ता आउनाले मनमा शान्ति छाउनेछ। ऋण तिर्ने अथवा व्यवस्थापन गर्ने काममा सफलता मिल्ने ग्रह गोचर रहेको छ। नयाँ काममा लगानी गर्नका लागि आजको दिन उत्तम रहेको छ। बुद्धिमानी पूर्वक गरिने लगानीले दीर्घकालीन फाइदा हुनेछ। व्यापारमा राम्रो मुनाफा हुने ग्रह गोचर रहेको छ। अब नवौ राशि धनुराशि। धनुराशिले व्यक्तिहरूको लागि आजको दिन पढाइ लेखाइ र बौद्धिक विमर्शमा समय बित्नेछ। आमदानी र खर्चको सन्तुलन मिलाउन केही कठिन हुन सक्ने देखिएको छ। धार्मिक अथवा परोपकारी काममा खर्च हुने योग रहेको छ, जसले तपाईँलाई मानसिक सन्तुष्टि प्रदान गर्नेछ। हतारमा कुनै पनि ठूलो आर्थिक निर्णय आज नलिनुहोला। कार्यक्षेत्रमा तपाईँको बौद्धिक क्षमताको कदर हुनेछ। परामर्श अथवा शिक्षण पेसामा रहेकाहरूका लागि आजको दिन विशेष लाभदायक रहनेछ। विद्यार्थीहरूले आफ्नो लक्ष्य प्राप्तिमा केन्द्रित रहेर अध्ययन गर्न सक्नेछन्। अब दशौं राशि मकर राशि। मकर राशिका व्यक्तिहरूका लागि आज घरायसी काममा बढी समय खर्चनु पर्ने हुन सक्छ। जग्गा जमिन अथवा घरसँग सम्बन्धित मामिलामा केही अल्झनहरू आउनेछन्। आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहेको छ। आमदानीका स्रोतहरू स्थिर रहे पनि खर्चको मात्रा बढ्दै जानेछ। घरायसी सुख सुविधाका वस्तुहरूमा खर्च हुने देखिन्छ। लगानी गर्दा अनुभवी व्यक्तिको सल्लाह लिनुहोला, जसले गर्दा फाइदाजनक हुनेछ। व्यापारमा केही मन्दी आउन सक्ने देखिन्छ। जागिरमा रहेकाहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दा मान सम्मान प्राप्त हुने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज तपाईँको आत्मबल उच्च रहनेछ र कुनै पनि चुनौतीको सामना गर्न सक्नुहुनेछ। छोटो दूरीको यात्राको योग रहेको छ, जसले तपाईँलाई नयाँ अवसरहरू प्रदान गर्नेछ। दाजुभाइ अथवा साथीभाइको सहयोगमा नयाँ आर्थिक स्रोतहरू पहिचान गर्न सक्नुहुनेछ। व्यापारमा नयाँ सम्झौताहरू हुने र आमदानी बढ्ने सम्भावना पनि आज रहेको छ। छिमेकी र आफन्तहरूसँगको सम्बन्धमा सुधार आउनेछ। कुनै सामाजिक कार्यमा नेतृत्व गर्ने अवसर पनि तपाईँलाई प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिका व्यक्तिहरूको लागि आज तपाईँको बोलीको प्रभाव बढ्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। परिवारमा सुख र शान्तिको वातावरण कायम रहनेछ। घरका सदस्यहरूबीच आपसी सहयोग र सद्भाव बढ्दै जानेछ। घरमा कुनै पाहुनाको आगमनले खुसियाली थपिनेछ। जीवन साथीसँगको सम्बन्ध मधुर बन्दै जानेछ र भविष्यका लागि नयाँ योजनाहरू बन्नेछन्। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। मुख र दाँतमा केही समस्या आउन सक्ने भएकाले सावधान हुन आवश्यक छ। सरसफाईमा आज विशेष ध्यान दिनुभएमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै बलागु आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा मिथुन राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभविला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभविला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। त्यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिने पारेर परिक्रमा गरी आजको शुभविला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:22 7:04 उद्योग बेला रहनेछ। बिहानमा 7:04 8:46 चर बेला रहनेछ। बिहानमा 8:46 10:28 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो रहनेछ। बिहानमा 10:28 12:10 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाती रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12:10 1:52 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:34 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 3:34 5:16 रोग बेला रहनेछ। दिनमा 5:16 साँझमा 6:57 समय उद्योग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 चर बेला रहनेछ। साँझमा 8:16 9:34 लाभ बेला रहनेछ। राति 9:34 10:52 मिनटसम्म अमृत बेला रहनेछ। राति 10:52 12:10 काल बेला रहनेछ। राति 12:10 1:28 शुभ बेला रहनेछ। राति 1:28 2:46 रोग बेला रहनेछ। राति 2:46 4:04 उद्वेग बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि चर बेला रहनेछ। यसमा चर भन्दा शुभ भन्दा लाभ बेला राम्रो रहनेछ। लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो रहनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाला अर्थात् सबैभन्दा खराब समय दिनमा 4:30 साँझमा 6 बजेसम्मको समय राहुकाला अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा पासको सन्तारेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन महायज्ञ गरिने। जर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कास्ट चयन, 5 शिक्षा सेवी सम्मानित। पोखराका विकास र जनसरकारको मुद्दा उठाउँदै 4 दलले ज्ञापन पत्र बुझाए। कास्कीका संवेदनशील क्षेत्रका प्रहरीको निगरानी, स्वीप अपरेशनमा थप 20 जना पक्राउ। लमजुङ र पर्वतमा बोलेर जीप दुर्घटना हुँदा 7 जना घाइते। अमेरिकी दूतावासको उद्यमशीलता कार्यक्रममा गण्डकीका 5 उद्यमी। अग्रगामी मोर्चा घोषणा, समाजता र सामाजिक न्यायलाई प्राथमिकता। सर्वोच्चको आदेशले वैशाख 4 फैसला उल्ट्याइएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको जिकिर। ढोरपाटन पुग्ने पर्यटकको संख्या एकै वर्षमा 13,000 बढ़्यो। यामिनी प्रान्तमा हुती विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु। र श्रीलंकन अलराउण्डर धनञ्जय लक्ष्मण पोखराबाट एनपीएल खेल्ने। अब सुनौ पूरा समाचार। पोखरा महानगरपालिका 5 स्थित सन्तानेश्वर शिव मन्दिर पुननिर्माण तथा धार्मिक पर्यटन प्रबन्धनका लागि आयोजना गर्न लागिएको श्रीमद भागवत महापुराणलाई सफल बनाउन वडा स्तरीय वृहत माम भेला सम्पन्न भएको छ। भेलामा वडाका सामाजिक, धार्मिक तथा राजनीतिक व्यक्तित्व, आमा समूह, टोल विकास संस्था, विभिन्न संघ संस्था तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले महापुराणलाई पोखरा 5 साझा अभियानका रूपमा अघि बढ़ाउँदै सबै वडावासीलाई जोड्नु पर्नेमा जोड़ दिएका छन्। महापुराणका लागि हालसम्म संरक्षक परिवार, व्यवस्थापन समितिका तथा सहयोगीहरूलाई 70 लाख रूपियाँ सहयोग संकलन भएको जानकारी दिएको छ। मन्दिर पुननिर्माणको पहिलो चरणको काम समेत शुरू भइसकेको र असोज मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। महापुराण भदौ 17 देखि 24 गतेसम्म शिवालय मन्दिर प्राङ्गणमा सञ्चालन हुनेछ। पण्डित दीपक प्रसाद पौडेलले कथा वाचन गर्ने जनाइएको छ। वडाध्यक्ष विष्णु प्रसाद बारालले महापुराणलाई पोखरा 5 गौरवको रूपमा आयोजनाका रूपमा अघि बढ़ाउँदै सन्तानेश्वर मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताएका छन्। उनले मन्दिरलाई वडाको दीर्घकालीन मेगा परियोजनाका रूपमा विकास गर्ने उल्लेख गरेका छन्। भेलामा डाक्टर हरिप्रसाद कोइरालाले मन्दिर आसपासको फुटपाथ, सरसफाई र सड़क सुरक्षा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। पुरूषोत्तम पराजुलीले सन्तानेश्वरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउँदै प्रत्यक्ष घरदूरीलाई अभियानमा जोड़िनुपर्ने बताउनुभयो। विष्णु प्रसाद पौडेलले दानवीर तथा व्यवसायको पहिचान गरी सहयोग जुटाउन र सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न सुझाव दिए। कृष्ण प्रसाद शर्मा पौडेलले 108 धारा, 108 शिवलिङ्ग, पिपल, तुलसीको बिरूवा तथा धर्मशाला लगायतका संरचनाको परियोजना बनाउनुपर्ने बताएका छन्। सौभाग्यहरूले सुन मन्दिरसँगै पार्क, पदमार्ग, सरसफाई, वातावरण र ट्राफिक व्यवस्थापन सुधार गरी सन्तानेश्वरलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन्। आयोजकले सम्पूर्ण वडावासीलाई महापुराणमा सक्रिय सहभागिता र सहयोगका लागि आह्वान समेत गरेका छन्। पर्साङ बैजा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर शिव मन्दिर पुननिर्माण व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुलको अवस्थामा भएको भेलाको सञ्चालन समिति सचिव लक्ष्मी प्रसाद कोइरालाले गरेका थिए भने महापुराण प्रचार प्रसार समिति संयोजक लक्ष्मण बरालले संयोजन गरेका थिए। अमेरिकी दूतावासले नेपालको सहयोग संचालित उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत काठमाडौँमा सम्पन्न 3 दिने क्याप स्टोर्स एक्सलेटरमा गण्डकी प्रदेशका 5 उद्यमी सहभागी भएका छन्। देशभरका 7 शहरमा आयोजित कार्यशालामा सहभागी 200 भन्दा बढ़ी उद्यमी मध्ये प्रतिस्पर्धात्मक क्षणबाट कभर 20 मा गण्डकीका 5 उद्यमी परेका छन्। गण्डकीबाट साइनो माइक्रेटलसनका कमलराज, साइनो माइक्रेट प्लेसका कमलराज पराजुली, लुमिनो टेक्नोलोजीका विनय कुमार, लुम्ले कफी स्टेटका नवीन देवकोटा, पाथ सूत्रका हरिकृष्ण लामिछाने र नेपटेक पालका विवेक आचार्य कार्यक्रममा सहभागी भएका हुन्। उनीहरूले आफ्ना व्यवसाय, नवप्रवर्धन, लगानी आकर्षण, बजार विस्तार, निर्यात सम्भावना तथा कृत्रिम बौद्धिमताको प्रयोग मार्फत व्यवसाय विस्तारका योजना उद्यमी, लगानीकर्ता तथा व्यावसायिक विज्ञ समक्ष प्रस्तुत गरेका थिए। साइनो मार्केट प्लेसकाले नेपाली उत्पादनलाई विद्युतीय व्यापारिक मञ्च मार्फत बजारसँग जोड्ने, लुमिनो टेक्नोलोजीले प्रविधिमा आधारित सेवा विस्तार गर्ने, लुमले कफी इन्स्टेटले स्थानीय कफीको उत्पादन तथा बजार विस्तार गर्ने, पाँच सूत्रले आफ्नो व्यवसायको विस्तार योजना अघि बढ़ाउने र नेपटेक कपालले लोकसेवा तयारीलाई
डिजिटल प्रविधिसँग जोड्ने अवधारणा प्रस्तुत गरेको थियो। कार्यक्रममा लगानीका लागि तयारी, निर्यात, कृत्रिम बौद्धिमत्ता, बजारीकरण, रणनीतिक संचार र व्यवसाय विस्तार लगायतका विषयमा प्रशिक्षण तथा विज्ञ परामर्श दिइएको थियो। उद्यमीले मेन स्ट्रीट प्रदर्शनी मार्फत आफ्ना उत्पादन तथा सेवा लगानीकर्ता, व्यवसाय र नेपाल स्थित अमेरिकी व्यावसायिक प्रतिनिधि समक्ष प्रदर्शन गर्ने अवसर समेत पाए। कार्यक्रममा अन्तर्राष्ट्रिय विकास संस्था र आध्यन्त एडभाइजरीका साझेदारीमा कार्यान्वयन गरिएको हो। यसमा कृषि, खाद्य प्रविधि, उत्पादन, डिजिटल सेवा, हस्तकला र सामाजिक अध्ययन लगायतका क्षेत्रमा व्यवसाय सहभागी थिए। लमजुङको विस्तार नगरपालिका तीन दनई गाउँ स्थित रानीकुवा गाउँ शहर भित्री पक्की सड़क खण्डमा बोलेर जीप दुर्घटना हुँदा 7 जना घाइते भएका छन्। रानीकुवाबाट गाउँ शहर तर्फ जाँदै गरेको प्रदेश 01-0051 नम्बरको बोलेरो शनिबार दिउँसो अनियन्त्रित भई सड़कको साइडमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा विस्तार तीन गाउँ शहरका 40 वर्षीय काजीराम हिमालीको बायाँ हातमा चोट लागेको छ। उनको स्वास्थ्य मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै सोही स्थानका 40 वर्षीय मैया दुला

दुर्घटनामा परेको गाड़ी सड़कको छेउबाट तल खसेर कोल्टो परेको अवस्थामा भेटिएको थियो। प्रहरीले सड़कमा सवारी चलाउँदा सावधानी अपनाउन चालकहरूलाई आग्रह गरेको छ। उद्धार कार्यमा खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि अस्पताल पठाउन सहयोग गरेका थिए। सड़कको कठिन भूगोलका बावजूद प्रहरीले छिटो समयमै घटनास्थल पुगेर उद्धार गरेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण संकलन गर्न काम भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाका विभिन्न क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक उद्देश्य मोटर साइकल गस्ती परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा 2083 साल साउन 23 गते बिहान 8:10 देखि बेलुकी 5:30 बजेसम्म पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न वडा भित्री सड़क र संवेदनशील क्षेत्रमा 9 वटा मोटरसाइकल मार्फत गस्ती गरिएको हो। गस्तीमा क्रममा माछापुसी गाउँपालिका 2 भुर्जुङ खोला र पोखरा महानगरपालिका 25 ह्याम्जा मिलन चोकमा स्थानीय बासिन्दा प्रतिनिधि तथा सरकारवालासँग अन्तर्क्रिया गरिएको प्रहरीले जनाएको छ। अन्तर्क्रियाका क्रममा सम्बन्धित क्षेत्रको समसामयिक सुरक्षा अवस्था, शान्ति सुरक्षाको वस्तुस्थिति तथा सम्भावित गतिविधिबारे जानकारी लिएको थियो। प्रहरीले विभिन्न सवारी साधनको चेक जाँच गरी निगरानी गर्नुका साथै संवेदनशील क्षेत्रको अवस्थामा समेत निरीक्षण गरेको जनाएको छ। प्रहरीका अनुसार गस्तीको मुख्य उद्देश्य शान्ति सुरक्षा कायम गर्नु, अपराध नियन्त्रण तथा रोकथाम गर्नु, सवारी दुर्घटना न्यूनीकरण गर्नु र नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्नु रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न क्षेत्रमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 20 जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन 22 गते रात्रि जिल्ला प्रहरी कार्यालय कास्की तथा माताहतका प्रहरी टोलीले पोखरा महानगरपालिकाको पृथ्वी चोकमा सभागृह चोक, सिरजना चोक र लेकसाइड क्षेत्रमा स्वीप अपरेशन सञ्चालन गरेको थियो। अभियानका क्रममा मादक पदार्थ सेवन गरी हल्ला गर्ने, गाजा तथा लागु औषध सेवन गरी आवाञ्छित गतिविधिमा संलग्न हुने तथा सर्वसाधारण र स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी गरिने कार्यमा संलग्न 20 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले पोखराका पर्यटकीय तथा सार्वजनिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सर्वसाधारण तथा पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्न निगरानी र कार्यवाहीलाई निरन्तरता दिइरहेको जनाएको छ। जोर जोन शिक्षा प्रतिष्ठान पोखराको 30औं वार्षिक उत्सवका अवसरमा 5 जना शिक्षासेवीलाई सम्मान गरिएको छ। समारोहमा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने 4 जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ। सम्मानित हुनेमा प्राध्यापक डाक्टर रामचन्द्र पोखरेल, कृष्णदेव प्रधानाङ्ग, प्रेमबहादुर श्रेष्ठ, डाक्टर दीर्घमान गुरूङ र रामकली खड्का रहेका छन्। छात्रवृत्ति पाउनेमा मानविकीका सुन्दर ढकाल, व्यवस्थापनका सन्नी गुरूङ, शिक्षाका समीक्षा चापकाई र शिक्षा विज्ञानका सुशील कुमार चौमै रहेका छन्। उनीहरूलाई समाजशास्त्री प्राध्यापक डाक्टर चैतन्य मिश्रले दोसला र सम्मान पत्र प्रदान गरे। यसैबीच प्रतिष्ठानको नयाँ अध्यक्षमा संस्थापक सदस्य विनोद कास्त निर्वाचित भएका छन्। 11 सदस्य कार्य समितिमा अरूण शेर्चन, अर्जुन अधिकारी, डाक्टर नगेन्द्र बहादुर भण्डारी, डाक्टर थानेश्वर सुवेदी, ध्रुव श्रेष्ठ, डाक्टर माया लामा, भाविका देवाजु, उपेन्द्र गिरी, धनबहादुर नेपाली र डाक्टर विजय थापा चयन भएका छन्। कार्यक्रममा प्राध्यापक डाक्टर मिश्रा, कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर कुसुमाकर नेपालीले जर्जुनका शिक्षा क्षेत्रका महा योगदानको चर्चा गरे। 2053 सालमा पूर्व विद्यार्थीले स्थापना गरेको प्रतिष्ठानले 3 दशकदेखि शिक्षासेवी सम्मान, क्षमता विकास तथा जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा कृष्णदेव प्रधानले प्रतिष्ठानलाई 1 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। कास्कीमा क्रियाशील 4 राजनीतिक दलले राष्ट्रिय तथा स्थानीय जनसरकारका विषय समेटेर प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेकपा माओवादी र प्रगतिशील लोकतान्त्रिक पार्टी नयाँ सिक्किमले मंगलबार कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन्। ज्ञापन पत्रमा पोखराको बस पार्क निर्माण, फेवताल संरक्षण, फिर्के खोला अतिक्रमण नियन्त्रण र वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्राथमिकता दिएको छ। पोखराको बस पार्कको लामो समयदेखिको जग्गा विवाद समाधान गरी 187 रह पनि जग्गामा बस पार्क निर्माण गर्ने माग गरिएको छ। फेवताल अतिक्रमण रोक्न, प्रदूषण नियन्त्रण गर्न तथा संरक्षण सम्बन्धी कानूनी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। फिर्के खोलाको अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याई संरक्षण गर्न तथा वास्तविक सुकुम्बासीको वैज्ञानिक पहिचान गरी दिगो र न्यायचित व्यवस्थापन गर्न पनि माग गरिएको छ। त्यसैगरी शहरी क्षेत्रमा सड़क दुर्घटना न्यूनीकरणका लागि वैज्ञानिक गति सीधा निर्धारण, मालवाहक सवारीको संचालन तथा भारवाहन
क्षमताको कडाई मासुको मूल्य वृद्धि नियन्त्रण र नियमित बजार अनुगमन गर्न आग्रह गरिएको छ। सरकारी अस्पतालको सेवा अवस्था अव्यवस्था

ढिला सुस्ती र मानवमानी शुल्कका अन्त्य गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पनि माग गरिएको छ। ज्ञापन पत्रमा सहकारी विद्युतको व्यवस्थित फिर्ता, मिटर ब्याज अन्त्य, कालोबजारी तथा महँगी नियन्त्रण, विद्युत कर पुनरावलोकन र एलपी ग्यासको कृत्रिम अभाव अन्त्य लगायतका 11 बुँदे राष्ट्रिय माग समेटिएका छन्। साथै कूटनीतिक मर्यादा कायम राख्दै असंलग्न परराष्ट्र नीति र पञ्चशीलताको सिद्धान्त अनुसार मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्न सरकारको ध्यानकर्षण गरिएको छ।

0: सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
3: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
7: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 01165447337। मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 0615174330, 98560-8843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
11: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। विभिन्न राजनीतिक दलहरूको सहभागितामा शनिबार अग्रगामी मोर्चा घोषणा गरिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख नेता धनराज शर्माले मोर्चाका अवधारणा पत्र प्रस्तुत गर्दै समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशिता, धर्मनिरपेक्ष तथा आर्थिक विकास र सामाजिक आर्थिक रूपान्तरणलाई प्राथमिकता दिने राजनीतिक शक्तिहरूको साझा मोर्चाका रूपमा यसको गठन गरिएको बताएका छन्। शर्माका अनुसार शोषित, उत्पीड़ित तथा सीमान्तकृत समुदायलाई एकताबद्ध गरी राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि संघर्ष गर्नु मोर्चाको प्रमुख उद्देश्य हो। जात जाति वर्ग लिंग भाषा धर्म क्षेत्र वा समुदायका आधारमा हुने विभेद अन्त्य गर्ने समान अवसर अधिकार सम्मान र न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता मोर्चाले जनाएको छ। मोर्चाले नेपालको बहुभाषिक बहुजातीय बहुसांस्कृतिक तथा बहुधार्मिक विविधतालाई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गर्दै एकताभित्र विविधतालाई अघि बढ़ाउने जनाएको छ। मधेसी आदिवासी जनजाति दलित महिला थारू मुस्लिम पिछड़ा वर्ग लैंगिक तथा यौनिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य पनि राखिएको छ। मोर्चाको राष्ट्रियदेखि स्थानीय तहसम्म समिति रहने तथा युवा महिला र बौद्धिक संगठनलाई समेत परिचालन गर्न सकिने व्यवस्था गरिएको छ। सदस्य दलले आफ्नो स्वतन्त्र पहिचान कायम राख्न पाउनेछन् तर साझा न्यूनतम कार्यक्रम र निर्णय स्वीकार गर्नुपर्नेछ। मोर्चाले आगामी निर्वाचनमा साझा रणनीति बनाउने आवश्यकता अनुसार संयुक्त सहभागिता जनाउने तथा राष्ट्रिय महत्वका राजनीतिक आर्थिक र सामाजिक मुद्दामा संयुक्त पहल गर्ने जनाएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवाद सम्बन्धी गत वैशाख 4 गतेको फैसला नउल्ट्याएको स्पष्ट पारेको छन्। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिक समेत सर्वोच्चको पछिल्लो आदेशले बदल नगरेको उनले बताए। नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग फैसला बाजिएमा आफ्नै फैसला पुनरावर्तन गर्ने कानूनी मान्यता रहे पनि यस प्रकरणमा नयाँ तथ्य वा स्थापित नजिरसँग बाजिने अवस्था आफूहरूले नदेखेको शर्माको दावी छ। राजनीतिक दल सम्बन्धी ऐनको दफा 51 बमोजिम महाधिवेशनपछि दलको विवरण अध्यावधिक गर्ने क्रममा सुनाई गर्ने परम्परा नरहेको उनले बताए। उनका अनुसार सर्वोच्चको आदेशले पुनरावर्तनको ढोका मात्र खुलेको हो। कांग्रेसको मेलानको दफा 17-2 बमोजिम विधिसम्मत रूपमा विशेष महाधिवेशन सम्पन्न गरी नेतृत्व परिवर्तन र विधान परिमार्जनको जानकारी आयोगलाई गराइएको उहाँले बताउनुभयो। विशेष महाधिवेशनपछि तत्कालीन कार्यवाहक सभापति सहितको टोली आयोग पुगेर आफ्नो तर्क राखिसकेकाले त्यसलाई सुनाईका रूपमा लिन सकिने उहाँको भनाइ छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसका आन्तरिक विवाद मूलत निर्वाचन आयोगबाटै निरूपण हुनु उपयुक्त हुने शर्माले बताएका छन्। पुनरावलोकनमा विशेष महाधिवेशनका वैधानिक र राजनीतिक तथ्य पुनः प्रस्तुत गर्ने भन्दै उनले अदालतको आदेशको सम्मान गर्ने स्पष्ट पारेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय चारवटा महत्वपूर्ण समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ लोकप्रियतावादले किन खोजेको बताएका छन्। शनिबार तारकेश्वरमा आयोजित मिशन पार्टी जागरण 2083 साथा संगठन शुद्धिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले 2079 सालको निर्वाचन यता शहरी मध्यम वर्ग भूमिहीन सुकुम्बासी तथा शहरी गरीब तथा नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपाली पार्टीबाट टाढिँदै गएको विश्लेषण सुनाउनुभयो। उहाँले नयाँ पुस्तामा एमाले प्रतिको आकर्षण गर्दै गएको तथा विदेशमा रहेका नेपाली समेत पार्टीप्रति नकारात्मक बन्दै गएको बताए। पार्टीले यी समुदायसँगको सम्बन्ध सुधार गर्न मिशन ग्रासरूट लगायतका अभियान सञ्चालन गरे पनि तल्लो तहमा उपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको उनले स्वीकारे। उनका अनुसार युवालाई पार्टीमा जोड्न हरेक वडामा 10 युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिने योजना बनाइएको थियो तर उक्त अभियान प्रभावकारी रूपमा सञ्चालन हुन सकेन। त्यसपछि गाउँपालिकामा 100, नगरपालिकामा 150, उपमहानगरपालिकामा 200 र महानगरपालिकामा 250 जना युवालाई भेला गरी नेतृत्व विकासको तालिम दिने योजना बनाइए पनि त्यो समेत अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको पोखरेल बताए। उनले पार्टीले पहिचान गरेको कमजोरी सुधार गर्दै नयाँ पुस्तासहित टाढिँदै गएको समुदायसँगको सम्बन्ध पुनः सुदृढ गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन परिवर्तन भएको छ। यसअघि साउन 26 गते राति काठमाडौँ आउने भनिएको देउवाको अब साउन 28 गते बिहिबार दिउँसो 12:30 बजे नेपाल आइपुग्ने भएका छन्। कांग्रेस नेता प्रकाश शरण महतका अनुसार देउवा थाई एयरको उडानबाट काठमाडौँ अवतरण गर्नेछन्। रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि समय परिवर्तन गरिएको हो। सिंगापुर र हङकङमा उपचार गराइरहेका देउवाले साउन 29 गतेदेखि काठमाडौँमा हुने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ। नेपालको एकमात्र शिकार आरक्षण क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ़ेको छ। आर्थिक वर्ष 82-83 37,520 पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये 37,270 जना नेपाली पर्यटक रहेको ढोरपाटन शिकार आरक्षण कार्यालयले जनाएको छ। आरक्षण कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 23,692 र आर्थिक वर्ष 2080-81 15,573 पर्यटक ढोरपाटन पुगेका थिए। एक वर्षमै पर्यटकको संख्या करिब 13,000 बढ़ेको हो। पर्यटकीय पूर्वाधार निर्माण, प्रचार प्रसार, पदमार्ग विस्तार तथा होटल र हरवासको विकासले पर्यटन आगमन बढ़ेको सुवेदीले बताए। बुकीपाटन, बुकीफूल, जलजला, निसेलढोर र ढोरबरहा मन्दिर लगायतका क्षेत्रमा प्रचार बढ़ेसँगै आन्तरिक पर्यटकको आकर्षण समेत बढ़ेको उनको भनाइ छ। पर्यटकको संख्या बढ़ेसँगै प्रवेश शुल्कबाट प्राप्त राशि पनि बढ़ेको छ। 82-83 पर्यटक प्रवेश शुल्कबाट रू 47,67,405 संकलन भएको छ। अघिल्लो वर्ष यस्तो राशि 31,21,500 थियो। आरक्षणले नेपाली पर्यटकबाट रू 100, सार्क राष्ट्रका पर्यटकहरूबाट रू 1,500 र विदेशी पर्यटकहरूबाट 3,000 प्रवेश शुल्क लिँदै आएको छ। पछिल्लो समय विदेशी पर्यटक शिकारका लागि मात्र नभई ढोरपाटन उपत्यका, बुकीपाटन र जलजलाको अवलोकन तथा पदयात्राका लागि समेत पुग्न थालेका छन्। आरक्षकले ढुङ्गा, गिटी र बालुवाबाट आर्थिक वर्ष 2082-83 रू 1,27,953 राशि समेत संकलन गरेको जनाइएको छ।

अब विदेशको समाचार। यामनी प्रान्तको हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको जनाएको छ। इरान समर्पित हुथी र साउदी समर्थित यमन सरकार बीच सन् 2022 भएको युद्धविराम गत महिनादेखि अन्त्य हुँदै बिहिबार मारी प्रान्तमा भएको विद्रोही मिसाइल आक्रमणमा कम्ती 58 जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ। यामनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्राडबर्गले एक विज्ञप्ति जारी गर्दै यामनले सन् 2022 अप्रेलमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम पछिको समयमा पनि यमनका विभिन्न क्षेत्रमा ठूलो द्वन्द्वको जोखिमका सामना गरिरहेको जनाए। संयुक्त राज्य अमेरिका र इरान बीचको तिक्तताको बीच उहाँले दुवै पक्षलाई संयमता अपनाउन र सद्भाव सहित वार्तामा फर्कन आह्वान गरेका छन्। मारीमा हालै भएको हुथी आक्रमणमा 8 जना सरकारी सेनाको मृत्यु हुनुका साथै अन्य 12 जना घाइते भएको यमनी सैन्य स्रोतलाई उद्धित गर्दै एएफपीले जनाएको छ। यमन सरकारका स्वास्थ्य मन्त्रीले विद्रोहीहरूले करी मारीब शहरमा आवासीय क्षेत्र र व्यवस्थापन शिविरहरूलाई लक्षित गरी गोलाबारी दर्ता गर्दा कम्तीमा 2 जना सर्वसाधारणको मृत्यु हुनुका साथै 14 जना घाइते भएका छन्। अब खेलकुदको समाचार। पोखरा एभेन्जर्सले तेस्रो सिजनको प्रिमियर लीग एनपीएलका लागि श्रीलंका अलराउण्डर धनञ्जय लक्षेलासँग समझौता गरेको छ। पोखराले दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेको आधारमा लक्षेलसँगको सहकारीलाई निर्देश दिएको हो। अघिल्लो सिजन उनले 3 खेलमा 10 विकेट लिँदै प्रभावशाली खेल देखाएका थिए। श्रीलंकाको राष्ट्रिय टोलीबाट 3 एकदिवसीय खेल खेलेका 27 वर्षीय लक्षेलले सन् 2021 इंग्ल्याण्ड विरूद्ध बिरामी गरेका थिए। यसअघि पोखराले बंगलादेशका अलराउण्डर साकिब अल साहानलाई पनि भित्राएको थियो। सिजनमा पोखराको प्रशिक्षकमा श्रीलंकाकै अजान्था मेन्डिन्ससँग समझौता गरेको थियो। यो सिजनको एनपीएल 10 पछि अर्थात कार्तिक 2 साता गर्ने तयारी छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले हाल देशभर सारन्त्या बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सारन्त्या बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेस तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर सारन्त्या बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। मधेस र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा बागमती प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग साथै बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा 5 को सन्तानेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन महायज्ञ गरिने। जर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कास्की चयन। 5 शिक्षा श्री सम्मानी कास्कीका संवेदनशील क्षेत्रमा प्रहरीको निगरानी। स्विप अपरेशनमा थप 20 जना पक्राउ। लमजुङ र पर्वतमा बोलेर जीव दुर्घटना 7 जना घाइते। अग्रगामी मोर्चा घोषणा। समानता र सामाजिक न्यायलाई प्राथमिकता। सर्वोच्चको आदेशले वैशाख 4 को फैसला उल्ट्याइएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको जिकिर। ढोरपाटन पुग्ने पर्यटकको संख्या 1 वर्षमै 13,000 बढ़्यो। एमनी प्रान्तमा हुती विद्रोहीहरूले गरेको आक्रमणमा कम्ती 10 जनाको मृत्यु। श्रीलंका अलराउण्डर धनञ्जय लक्षेलले पोखराबाट एनपीएल खेल्ने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारमा सुन्न सक्नुहुन्छ। हाम्रो नौ बजे खबरसँग लाउनेछ। हामी छ सफलताको पाइलामा। अब केही बेर भएसम्म सक्नुहुन्छ। विनय गीत सङ्गीतहरू रेडियो सफलता सुन्नु गर्नुहोस्।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0161455966, 0161452966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेर्न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
4: हेलो
5: हजुर,
4: सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-587-915।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सूचना लाग्नुमा तपाईँले ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
0: तपाईँ जस्तै युवा विदेश गएर देश कसरी भन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यो पैसा पैसा यही पनि कमाइन्छ नि
1: गाई त पाल्यो भने 3 वर्षसम्म

0: महिला माथि हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर, हुन्न, मलाई पुलिस थाना नलानु हजुर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
1: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
2: ज्ञानी का में गुरु।
0: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न न

नमस्कार हजुर, आजको यो यात्रामा तपाईलाई स्वागत छ। आज पनि श्री प्रेम रावजीको वचन सुन्नेछौ, जसले हाम्रो मनको दुविधालाई मेट्न सहयोग पुर्याउनेछ र उहाँको वचनलाई नेपालीमा अनुवाद गरिएको छ।

उनले तपाईलाई जीवन रूपी उपहार दिएका छन्। तपाईमाथि कृपा छ, तपाई बुझ्नुहुन्न। यो जुन श्वास तपाईमा आइरहेको छ, गइरहेको छ, यसको शक्ति के छ तपाईलाई थाहा छ? थाहा छ के छ यसको शक्ति के छ? भन्नु, जबसम्म यो आइरहेको छ, जबसम्म यो गइरहेको छ, मृत्युले तपाईलाई छुन सक्दैन। यो शक्ति छ, मान्नुहुन्छ कि हुन्न? जहिलेसम्म यो आइरहेको छ, गइरहेको छ, मृत्युले तपाईँलाई छुनै सक्दैन। जुन दिन यो बन्द हुन्छ, मृत्यु तयार छ। तपाईँको नाम पनि छ, फर्ममा तपाईँको नाम पनि लेखिएको छ, सबै कुरा तयार छ। र जुन दिन त्यो कृपा हट्छ, तपाईँ जानुभयो, अनि के हुन्छ त्यसपछि? त्यही जो जोसँग तपाईँ नाता गाँच्न यति इच्छा गर्नुहुन्थ्यो, उनीहरू सबै आउनेछन्, गराउनेछन्, रुनेछन्, र तपाईँलाई कुनै मतलब हुने छैन। उठाएर लिएर घाटमा जानेछन्, तपाईँलाई केही मतलब हुने छैन। आगो सल्काउनेछन् तपाईँको मुनि, तपाईँलाई केही मतलब हुने छैन। तपाईँलाई पखाल्नेछन्, तपाईँलाई केही मतलब हुने छैन। कसैले तपाईँलाई नुहाइदिनेछन्, तपाईँलाई केही मतलब हुने छैन। त्यस बेला तपाईँको कपाल डढ्न थाल्नेछ र काइयो हुने छैन। तैपनि तपाईँलाई केही मतलब हुने छैन। तपाईँको ओठमा लिपस्टिक हुने छैन, तपाईँलाई त्यसको मतलब हुने छैन।

यी सारा कुरा जे जति पनि छन् धनी बन्नु गरीब बन्नु यो हुनु त्यो हुनु यो गर्नु त्यो गर्नु रुनु कराउनु यी सारा कुरा यस कारण छ किनकि तपाईँ भित्र श्वास आइरहेको छ र गइरहेको छ। कसैसँग अरबौं खरबौं होस् तर यो श्वास छैन भने उसले त्यो अरबौं खरबौंलाई के गर्ला। म यो सबै कुरा यसकारण भनिरहेको छु ताकि तपाईँहरू यो कुरालाई विचार गर्नुहोस् किनकि यो त आइरहेको छ गइरहेको छ। मलाई प्रमाणित गर्न आवश्यक छैन, मलाई यो कुरालाई प्रमाणित गर्ने जरूरत छैन किनकि तपाईँ भित्र श्वास आइरहेको छ र गइरहेको छ। केही गर्न आवश्यकता छ र यो त आइरहेको छ गइरहेको छ होइन त? यदि मेरो विश्वास लाग्दैन भने आफ्नो औंला यहाँ राख्नुहोस्। डाक्टरहरूले पनि यस्तै गर्छन्, डाक्टरहरूले पनि यही नै गर्छन्। कोही अस्पतालमा जाओस् त्यहाँ के हुन्छ ठूला ठूला मेसिनहरू लगाइएको हुन्छ, त्यो मेसिनमा यो देखाइन्छ कि मान्छे जीवित छ कि छैन, श्वास लिइरहेको छ कि छैन, यसको हृदय चलिरहेको छ कि छैन, यसको दिमागभित्र मस्तिष्क तरंगित भइरहेको छ कि छैन र ती सबैले देखाउन् कि मरिसक्यो मरिसक्यो, मस्तिष्क तरंग छैन, मुटुको धड्कन जीरो, अक्सिजन शोषण छैन, तैपनि मानिसले श्वास लिइरहेको छ भने डाक्टरले कसलाई पिट्नेछन्, तपाईलाई कि मेसिनलाई? तपाईलाई पिट्नेछन् बदमास, तिमी त मरिसक्यौ, तिमीले श्वास किन लिइरहेको? या त मेसिनलाई ठटाउनेछन् यो मेसिन बिग्रेको छ भनेर, ऊ त अहिले जीवित नै छ तर यसले देखाउँदैछ मरिसक्यो। बुझ्नुहोस् यो कुरालाई, सोच्नुहोस्। घट घट मोरा साइया सुनी सेज न कोई, बलिहारी उस घट की उस घट की जिस घट प्रगट होए। त्यही चीजले सारा सृष्टिलाई जोगाएर राख्दछ। सूर्य पनि उनैको कारणले छ, चन्द्रमा पनि उनैको कारणले छ, पृथ्वी पनि उनैको कारणले छ, रुख पनि उनैको कारणले छ र तपाईँ पनि उनैको कारणले हुनुहुन्छ।

र तिमी आफ्नो तार मसँग जोड। जसले अरूसँग तार जोड्दछ उसले मलाई प्राप्त गर्न सक्दैन। पढ्नु भएको होला तपाईँले गीतामा, म गलत भन्दैछु र सम्बन्ध गाँच्नुभयो, गीतासँग सम्बन्ध गाँच्नुभयो, तर गीतामा जे लेखिएको छ त्यससँग सम्बन्ध गाँच्नु भएन। अनि त छुट्नुहुन्छ नि होइन? तपाईँले कहिले रेलमा यात्रा गर्नुभएको छ? कहिले गर्नुभएको छ? टिकट लिनुभएको छ? यदि कुनै बेला रेल छुट्यो भने टिकटमाथि बस्नुहोस्, पुग्नुहुन्छ त। हेर्नुहोस् कति राम्रो कुरा मैले तपाईँलाई भनेको छु। किन किन पुग्नुहुन्न? टिकट त छ नि, त्यो त्यो टिकट किन किन्नुभयो? जब टिकट किन्नका लागि जानुहुन्छ, कोही दिल्ली जान चाहन्छ अनि के भन्नुहुन्छ? दिल्लीको टिकट दिनुहोस्, होइन त? दिल्लीको टिकट छ नि, दिल्ली जानुहुन्छ भने दिल्लीको टिकट माथि बस्नुहोस्, दिल्ली त पुग्नुहुन्छ होइन र? बसमा र बसको टिकटमा फरक हुन्छ, हवाई जहाज र हवाई जहाजको टिकटमा अन्तर हुन्छ, रेल र रेलको टिकटमा फरक छ। पुर्याउँछ त रेलले नै पुर्याउँछ, तपाईँलाई त राम्रोसँग थाहा छ नि। टिकट होस् या नहोस् रेल त अवश्य हुनुपर्छ। लिक रेल त लिकबाटै गुड्छ नि होइन? त्यसो भए लिकमै बस्नुहोस्। बस हिँड्छ भने त सड़कमै हिँड्छ नि, सड़कमै गएर बस्नुहोस्। तपाईँलाई राम्रोसँग थाहा छ सड़क के हो, टिकट के हो र बस के हो। र जब ती सच्चिदानन्दको कुरा आउँछ भने मानिसहरू यस्तै गर्छन्, कोही टिकटमाथि बस्छन्, कोही लिकमा बस्छन्। र जब म आउँछु उनीहरूको देशमा, के भन्छन् नगरमा, उनीहरूको शहरमा, अनि म भन्छु होइन लिकमा किन बस्नु भएको, एकदम रिसाउँछन्, भन्दछन् दिल्ली जानु छ। कसैले भन्दछन् म त यहाँ वर्षौंदेखि बसेको छु, म त यहाँ शताब्दीदेखि बसेको छु, तपाईँ किन भनिरहनुहुन्छ? याद गर्नुहोस्, याद गर्नुहोस् आफ्नो त्यो हृदयको इच्छालाई, कुन चीजको तपाईँलाई खोजी थियो, खोज्दा खोज्दै तपाईँले यो बिर्सनु भयो कि के खोजिरहनु भएको छ तपाईँ? यो जे जति पनि पाउनु भएको छ यसलाई खोजिरहनु भएको थिएन, तपाईँले खोजिरहनु भएको थियो त्यो शान्तिलाई, त्यो शक्तिलाई जुन तपाईँभित्र विराजमान छ।

यदि जमिन छ खेती गरेनौ, हलो जोतेनौ, मलजल गरेनौ भने राम्रो बाली कहाँबाट उत्पादन हुन्छ र राम्रो बालीका लागि परिश्रम गर्नै पर्छ र राम्रो बाली जब भित्रिन्छ त्यसको आनन्द आफ्नै ठाउँमा छ। यो जीवन रूपी खेतीका लागि पनि कोसिस हामीले गर्नै पर्छ अनि त्यो भित्रको आनन्दको अनुभव तपाईँ हामीले गर्न सक्छौ। यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। थप जानकारीका लागि 40 20

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
5: हेलो,
6: हजुर सन्चै, कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-587-915।
11: हेलो
12: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
11: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपद मूल्यमा पाइन्छ नि।
3: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि, स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
3: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
13: यदि त्यसो हो भने साइड इफेक्ट नहुने,
11: जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
14: आयो है मासु, ताजा ताजा मासु।

0: ಇಂತ ಹೋ ಮಡೇಲಿ ಭರಿ ಪನಿ ಹುಂಚ.
1: ಹಜುರ, ಸಂಪೂರ್ಣ ಪ್ರಕಾರ ತಾಜಾ ಸ್ವಸ್ಥಕರ ಮಾಸು ಕಾಗಿ ದೋಸ್ತಿ ಟು ಮೀಟ್ ಶಾಪ್ ಪೋಖರಾ ರತ್ನಚೋಕ್ ಪ್ರೋಪ್ರೈಟರ್ ಶಿವ ಕುವರ್. ಸಂಪರ್ಕ ನಂಬರ್ 98052 67 93 97 50 59 60. ದೋಸ್ತಿ ಟು ಮೀಟ್ ಶಾಪ್.
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ.
3: अब सुन्नुहोस् यहाँका सेवाहरू. यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ. साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ. प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488.
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन. साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ.
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्. यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो.
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ.
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम.
5: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ.
5: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ.
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ.
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे. अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो. त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ.
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्.
8: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651. सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा.
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा. सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ. विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ. आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स. प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98 11 62 63 983, 98 5 60 52 855. सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार.
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो. त्यहाँ गएपछि त केही चिन्तै हुँदैन.
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149584 5149585 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259104 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
14: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
15: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
14: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
16: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
14: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
16: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा 6।
14: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9856033560 9856033560। यहाँहरूको जानकारीका लागि यो अवधि 1 हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तरसंवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होरेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ. समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौं धर्म, संस्कार, संस्कृति र समाज सेवाको विषयमा छलफल गर्नेछौं। छलफलका लागि आज हामीसँग हुनुहुन्छ सामाजिक व्यक्तित्व हुनुहुन्छ, हामीसँग नेत्रलाल बराल हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुरलाई पनि धन्यवाद छ।
0: हजुर अहिले यति बेलामा व्यस्त हुनुहुन्छ?
1: अब अहिले यतिखेर म त घरमै बस्ने त्यतिकै भने पनि हुन्छ।
0: हजुर हजुर।
1: अरू चाहिँ केही छैन भन्नु पर्यो, कहीँ अब यही युट्युब हेऱ्यो, प्रवचन सुन्यो अलिअलि।
0: हजुर।
1: अरू काम अहिले त्यति म त्यति सक्दो पनि सकेको छैन भन्नु पर्यो।
0: हजुर।
1: कमजोर अवस्थामै छ।
0: हजुर
1: हजुर।
0: अहिले पछिल्लो समयमा हाम्रो वैदिक सनातन धर्म, संस्कार, संस्कृतिको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ?
1: यो हाम्रो अहिलेको हाम्रो वैदिक संस्कृति संस्कारलाई अलिकति विखण्डन भयो जस्तो मलाई लाग्छ।
0: हजुर।
1: किनभने वैदिक संस्कृति संस्कार भनेको के हो, हामी कसरी रहनुपर्छ, यसलाई हामीले कसरी पालना गर्नुपर्छ भन्ने कुराको राम्रो याद नभएको हो कि अहिलेका परिस्थितिमा जस्तो मलाई लाग्छ।
0: हजुर। यो के कारणले यस्तो हुन गयो, हाम्रा बुवाहरू हजुरबुवाहरू एउटा संस्कारमा हुनुहुन्थ्यो, धर्म त्यही अनुसारको थियो, मानिस मानिस देखेर भनौँ न मान सम्मान गर्ने, डराउने, डर पनि थियो, भर पनि थियो। अहिले त्यो सम्मान डराउने कसले कसलाई गर्ने खालको समय आयो के, यस्तो चाहिँ किन भएको?
1: यो सबभन्दा ठुलो कुरो के हो भनेदेखि हाम्रा अलिकति पहिले जाने बुझेका विद्वान भनौँ कि अब अन्धविद्वान भनौँ है, म दुई थरीलाई बताउँछु।
0: हजुर हजुर।
1: तर किनभने हामीले हाम्रा शास्त्रमा लेखिएका परिस्थिति अनुसारको हामीले शिक्षा सबैलाई दिएको भएदेखि अथवा हामी यो हौ है भन्ने चिनारी गरिदिएको भएदेखि के हुन्थ्यो भने आज हामी सबै सजग र होसियारी हुने थियौँ। तर के भयो त भन्दा मैले जति जानेको छु तैँले के जानेको छ, मैले गरेको एकदम ठिक छ तैँले गरेको कुरो ठिक छैन भने जस्तै एकले ठुलाले सानोलाई बढी मात्रामा हेप्ने प्रवृत्ति हाम्रो हिजोको संस्कार त्यसरी फैलियो। जस्तै एकाधी व्यक्तिहरू आफ्नो सम्मान जसले जे भने पनि सहनशीलता हुन्थे, धैर्यता रहन्थे, आफ्नो कर्तव्य पालन गर्थे, कसैको दोष र आरोपलाई नदेखिकन तैँले यो भने तेरो तैँले त्यसो भने तापनि तेरो जीवनको लागि तेरो असफल छ है भन्ने भावले हामी बुझ्ने हुन्थ्यौँ र त्यसरी नै बुझाउने प्रयासभित्र पनि जान्थ्यौँ। तर अहिले अब त्यो अवस्थामा कुनै पनि अब युवा युवती भनौँ होइन, पुरुष अथवा स्त्रीहरू अब त्यो पहिल्यैबाट नै त्यो शिक्षालाई राम्रोसँग ग्रहण नगरेको हुनाले धर्म धर्म त भनियो सबैले, धर्म भनेको वस्तु के हो, धर्म कसरी पालन हुन्छ भन्ने कुराको चेतना भएन
0: भएन।
1: अब जहाँसम्म धर्मको चेतना प्राप्त गर्नका निमित्त भगवानको शरणमा जानु, भगवानको शरणमा जानु भनेको भगवान त कहीँ बाहिर भित्र बाहिर जता गए पनि उतै व्यक्त छ होइन, भने भगवान कहाँ छ भने हामी तीर्थ व्रत दान धर्म कर्म अनेक किसिमको हाँटी भाँटी गर्छौँ, अनेक किसिमको यज्ञ यज्ञांश विधि विधान पनि लगाउँदैछौँ अब धर्म प्राप्त गर्नको लागि। तर त्यसले आज मैले देखेको कुरो के छ भने ती थलबाट ती ठाउँबाट मैले धर्मको थान दिएको मैले मान्दिन।
0: हजुर हजुर। अहिले हजुरको परिभाषामा यो जीवन भोग्नुभयो होइन, के रहेछ त धर्म भनेको?
1: अहिले धर्म भनेको के हो मैले बुझेसम्मको लागि
0: हजुर
1: समस्त प्राणीहरू भगवानका सृष्टि हुन्, समस्त प्राणीहरूमा भगवानको बास छ,
0: हजुर
1: यो ठुलो यो सानो भन्ने भेद छैन, ऊ साथी स्वरूपले मात्र रहेको छ, उसले सबैलाई सम्मान, यो तैँले मलाई गाली गरिस् तँलाई म श्राप दिन्छु भन्नेवाला छैन, तैँले राम्रो मलाई पूजा गरिस् म तलाई बढी सम्मान गर्छु भन्नेवाला छैन। त्यो भगवान त्यस्तो छ, निष्पक्ष पाती छ, जो भक्ति भाव छ, सबैलाई समदर्श भावले हेर्छ, सम्पूर्ण धर्मलाई एउटै धर्म हो, एउटै ईश्वरले चलाएको भन्ने बुझ्छ। ईश्वर एउटै मात्र छ, दुईटा छैनन्। यो विश्व ब्रह्माण्डमा कुनै यो विश्व ब्रह्माण्डमा जति छन् मानिसहरू सबै उसैको सृष्टि हुन्, ती अर्का होइनन्। ती सबै मान्छेहरू भगवानका चेलाहरू हुन् अथवा भक्तहरू हुन्। अब कतिले गर्ने कतिले नगर्ने कुरो त्यो आफ्नो ठाउँमा छ। अब जस्तै हामी राक्षस भूत प्रेत पिशाच भन्छौँ नि, होइन र? अब हाम्रो धर्म ग्रन्थले के भन्छ, भूत प्रेत पिशाच डङ्ग बैंसी आदि भनेको तिमी आफै हो, आफूभित्रैको वस्तु हो। तिमीले राम्रो संस्कार सिक, राम्रो भावना राख, राम्रो व्यवहार गर, सबैको सम्मान गर्ने बानी बसाल त ती भूत प्रेत पिचा डङ्गा बौछी आदि कोही पनि छैनन् है। उही भगवान हो, अर्को सब देखा परेको उही भगवानले देखा पारेको हो। त्यो भगवानलाई नै समर्पण गर भनेर हामीलाई हामीले बुझेको है, शास्त्रमा लेखिएको पनि अथवा लेखेको होला नि या नलेखेको होला, कति अब तरिकाले विशेषण गरेका हुन्छन्। तर मेरो विशेषण यथार्थमा समग्र हिसाबले सम्पूर्ण शास्त्रलाई यथार्थ स्थितिमा लाँदा र समग्र प्राणीहरूलाई समग्र हिसाबमा लाँदा मैले त्यही देख्दछु कि सबै ईश्वर सबैका निम्ति बराबर छ भन्ने मलाई लाग्दछ।
0: त्यो खालको बुझाइ आम मानिसमा पाउनुहुन्छ कि पाउनुहुन्न?
1: छैन। अब किन भन्दा मैले देखेको कुरो म मेरै घरमा भन्छु, मेरै श्रीमतीले पञ्चाङ्ग देवता पूजा गर्छु, होइन र? पञ्चाङ्ग देवताको पूजा गर्नु भनेको नराम्रो कुरो होइन, राम्रो कुरो हो। मठ मन्दिर जानु कुरो पनि नराम्रो कुरो होइन, राम्रै कुरो हो। तर मैले उनलाई भन्छु के भन्छु भने, तिमीले जसरी पञ्चाङ्ग देवताको पूजा गर्छौ, पञ्चाङ्ग भनेको पाँचवटा देवताहरूको अङ्गको पूजा गर्नु हो, भनेको सम्पूर्ण अङ्गको पूजा गरिनु हो। किनभने यो हाम्रो शरीर पाँच भौतिकले बनेको हो, पाँच वस्तुले बनेको एउटा ठूल शरीर हो। अब यो ठूल शरीरभित्र शरीर मन बुद्धि चित्त अहङ्कार रहेको छ, कसले राखिदिएको हो त? अब राख्नेवाला व्यक्ति त चाहियो नि, वस्तु चाहियो नि, त्यो दृश्य देखाउनु कसैले सक्दैन है। अब त्यो मनमा त्यो शरीरमा मन बुद्धि चित्त अहङ्कार राखिदियो। अब शरीर एउटा के हो त? खोल हो। जस्तै विद्यार्थीहरू स्कुल पढ्न जान्छन् नि, पढ्न गयो भने किताब केमा हाल्छन्?
0: झोलामा।
1: त्यस्तै हाम्रो यो शरीर पनि एउटा खोल हो। जसरी हामी त्यो विद्यार्थीले पढ्न जानका निम्ति किताब झोलामा राखेको छ, त्यसरी नै हाम्रा यी सबै चिजहरू हाम्रो यो शरीरभित्र छन् भन्ने बुझाइ है मेरो। सबै चिजहरू शरीरभित्र छन्, यसलाई कसरी राम्रो कुरो हो, समाजको लागि हित हुने कुरो हो, कति अहित हुने कुरो हो, यो आफैले आफैलाई बुझ्नुपर्ने कुराहरू हो, अनुभव गर्ने कुराहरू हो।
0: हजुर हजुर, भनेपछि त्यो चाहिँ भित्र मनबाट मनन गर्नु पर्यो, बाहिर मात्रै खोजेर पाइँदैन।
1: न त अब यो भनौँ न, अब बाहिरबाट खोजेर तीर्थ व्रत दान धर्म अनेक किसिमको भाँति चाहन्छन् नि। हामी देख्छौँ के देख्छौँ? तिनै मूर्तिहरू
0: देख्छौँ।
1: जहाँ गए पनि त्यही माटो, त्यही जंगल, त्यही पहाड नै हो नि, होइन? हो नि। चाहे हामी नेपालमा हो, चाहे इन्डिया हो, चाहे अमेरिका हो, चाहे रुस जापान या जहाँसुकै छ, त्यहाँ जम्मै तिनै सबै ठाउँ समर्थन त छैन। अब त्यहाँ विभिन्न किसिमको मठ मन्दिर पनि बनेकै छन् र भावना अनुसारले आफ्नो त्यहाँका मानिसहरूको भावना अनुसारले ईश्वर छ है भन्ने भावनाले राखेको वाले देखुन् सबलाई त्यही छ। केवल देखावटका निम्ति मात्र राखिएको हो भने देखुन् त्यसले आज हामीलाई असफलता बनाएको छ, विसङ्गति खडा गरेको छ, प्रेम भावले अप्रेम भाव खडा गरेको छ। जस्तै मन्दिर त गयौं, पूजा पाठ त गर्यौं, आएर आफ्नो परिवारलाई झगडा गर्न थाल्यौं, आफै आफ्नै मान्छे मान्छेमा झगडा गर्न सुरुवात गर्यौं भने अब त्यहाँ गएर मन्दिरभित्र पनि छौ हामी, त्यो मन्दिरको मूर्तिले हामीलाई केही गर्छ त, तैँले यो नगर यो गर्न हुँदैन भनेर भन्छ त
0: भन्दैन,
1: तर तपाईँ हाम्रो मनबाट उसले गल्ती गर्यो भनेर मैले गल्ती गर्नु हुँदैन है, मैले सहनुपर्छ, यो भगवानको उसले कर्म अनुसार हिजो त्यसले गाली गर्ने भगवानले दिने हो, त्यो भगवानकै गाली हो, तर मैले त्यसलाई अन्यथा मान्नु हुँदैन भनेर मै सुध्रने काम गर्नु पर्दछ।
0: हजुर हजुर, भनेपछि अहिले जस्तै हामीले त्यो खालको हाम्रो धर्म संस्कार संस्कृति भनौँ न मानव जीवनलाई यो मनुष्य जीवन किन प्राप्त भयो भन्ने खोजीतर्फ लाग्न पर्यो।
1: हजुर हजुर
0: हजुर,
1: अब जीवन किन प्राप्त भएको हो, मनुष्य भएर जन्म किन परेको हो, पशु पन्छी चरा चुरुङ्गी कीट फट्याङ्ग्राहरू किन उत्पत्ति भएका हुन्,
0: हजुर,
1: र मान्छे किन यस्तो भएको भन्न, मान्छे नै सर्वश्रेष्ठ हो भन्ने बुझाउन खोजेको छ,
0: हजुर,
1: र त्यो मान्छे भनेको सर्वश्रेष्ठ कसरी हुन्छ त भन्दा सबैको लाई सम्मान दृष्टिकोण राख्न सक्ने, सबैलाई सम्मान गर्न सक्ने, तेरो र मेरो भन्ने भाव नराख्ने, सब एउटै हो, कुनै पनि गल्ती गर्छ भने त्यसले गल्ती गर्यो, त्यो ईश्वरको हिजोको कर्मको फलको कारणले उसले गल्ती गरेको, उसलाई दोष छैन, यो प्रकृतिका तीन तत्वबाट उसले प्राप्त गरेको हो, त्यो तीन तत्वलाई उसले भोग गर्नुपर्ने भएको हुनाले उसले आज त्यो गल्ती गर्यो भनेर हामीले त्यो गल्तीलाई उम्ल्याउन हुँदैन भनेर म भन्दछु।
0: हजुर, भनेपछि त मानिसले पनि यो जन्मने बित्तिकै जन्मेरै जान्ने त होइन, जीवन जिउँदै जाँदाखेरि यी कुराहरू बुझ्दै जान पर्यो
1: है,
0: अनुसरण गर्दै जान पर्यो।
1: हजुर, आज मानिसले छोरा छोरी जन्म,
0: हजुर,
1: श्रीमान विवाह गर्न भनौँ न, श्रीमान श्रीमती हुनको लागि भनौँ,
0: हजुर,
1: सन्तान उत्पादन गर्नको लागि भनौँ, अथवा समाजको देखावटी गर्नका लागि भनौँ, हामी आज विवाह सम्बन्ध कायम गरेका छौँ होइन, र छोराछोरी नभएदेखि दुःख कष्ट हुन्छ, भोलि कुनै पिउन पानी आदि दिँदैनन् भन्ने जुन भाव प्रकट गरेका थियौ नि, अब त्यसले हामीलाई के हुन्छ धेरै दुःखको कारण बुझाएको छ, तर कुनै पनि त्यो विषय वासनालाई रोक्ने त उही भगवान बाहेक अर्को होइन है, मैले यसरी भन्छु, विषय वासनामा चले तापनि त्यो विषय वासना मेरो होइन है, भगवानमा अर्पण गरिएको हुनुपर्छ, भगवानमा अर्पण गरिएपछि त्यसले ती सम्बन्ध राखे तापनि मेरो सम्बन्ध होइन भगवानको सम्बन्ध हो भन्ने बुझाउन सक्यो भने अब जीवनको मानव जीवनको सफलता हो। जस्तै जनक राजा विजयी किनभने उनले छोराछोरी परिवार त विवाह त गरेका थिए नि, अनि राज्य पनि गरेका थिए नि, तिनले गरेन जनक राजाले
0: गरे,
1: तर उनलाई त्यो शरीरको भान थिएन, जस्तै शरीर मन बुद्धि चित्त अहंकारको भाग थिएन, नभएको हुनाले ती छोराछोरी भए तापनि श्रीमती भए तापनि यी सब भगवानका हुन् मेरा होइन, यो भगवानबाट कल्पना र भगवानबाट समर्पण गरेका हुन् भन्ने भाव प्रकट भएको हुनाले राजा जनकलाई विजयी भनेर भनियो, विजयी भनेर
0: भनियो।
1: त्यस्तै
0: हजुर,
1: अब जस्तै अर्को रूपमा थियो, अब आत्मदेव एउटा कथा भन्न पर्दा, आत्मदेव जस्तो महान त विद्वानै थिए, तर सांसारिक माया मोहको जालाले गर्दा उनी महान विद्वान थियो, संसार सबैभन्दा भगवानले चलाएको हो, भगवान भन्नु अर्को कोही छैन भन्ने उनको भावना थियो, तर एक दिन उनलाई समस्त व्यक्तिहरूले लोकपवादहरूले यस्तो राजालाई पालना गर्नु भन्दा मान्न हुँदैन, सन्तान विहीन भएको राजा यस्तो उस्तो ज्ञान त्यान भनेर घृणा रूपले हेर्न थाले आत्मदेवलाई। अब त्यो तिरस्कार सुनेर आफूले आफूलाई स्मरण गर्न सकेनन्, आफ्नो समस्या समाधान गर्न सकेनन् आत्मदेवले, के गरे त उनी, म अब गर्छु यस्तो भएर जीवन बाँच्नु, सबैको खिची र दुर्दो भयो, अहिलेसम्म मलाई सन्तान भएनन् भनेर सबैले हेला गर्दा म बाँच्नु भनेर मरु निको छ भनेर उनी गए। उनी जाँदा अब बाटामा जाँदा जाँदा एउटा महात्मा भेट भयो. महात्माले भनिदिए, ओ तिमी घोडो खुसियाली थियौ राजी थियौ, आज तिमी किन यस्तो बिरानो भएर बसेका छौ नि भनेर भन्दा, हौस मलाई केही पनि होइन, म त यो मर्न जान्छु भनेर हाम फालेर मर्छु भनेर आएको हुँ किन भनेर भन्दा, म अपुतो भएको हुनाले मलाई सबैले घृणा रूपले हेरेको हुनाले म बाँच्न चाहन्न, म गए अब मरिहाल्छु भनेर आत्मनिर्भर भन्दा, यसो गर्नु हुँदैन, ठिकै छ, अब तिमीलाई त सात जन्मसम्म तिमीलाई छोराछोरी हुने रहन्छ, अब तिमी यसरी मर्नु भन्दा म ठिक छ यो फल एउटा फल दिन्छु, तिमीले लगाएर फल खाऊ, श्रीमतीलाई देऊ, तिमीलाई सन्तान हुन्छ भनेपछि फेरि आत्मदेव घर फिर्ता भए. घर फिर्ता भएर आएपछि श्रीमतीलाई दिए. अब श्रीमतीले के सोचिन् भने, गर्व रह्यो भने भुँडी वर्ष खाना हुँदैन, अनि फेरि बच्चा जन्म भने घुरा मुतो फाल्नु पर्छ, यो अनेक किसिमको दुःख कष्ट सहन त मलाई देख्दा लागेको, यो मेरो कठिनाई मेरो यौवन अवस्था पनि राम्रो हुँदैन भन्ने ढुन्नकारीले अस्वत्थ. उनले कसरी बहिनी रहेछन् एउटी, पाँच सात भाइ छोरछोरी पाएछ, गरिबिनी पनि रहेछन्, ए दिदी तिमी यस्तो गर्छौ भने ठिक छ, म गरिबिनी छु, बच्चा जन्मन्छ, यो छोरो जन्मेपछि म तिम्रो काखमा हाल्छु, तिमी यसरी आफ्नो भुँडी बढाएर यसरी राख भने जस्तै गरेर भने ल हुन्छ भने. उसले दिदीले पनि त्यही अनुसार गर्यो, उसले बच्चा पाई, छोरो ल्याएर दिदीको काखमा राखिदिए. अब दुध त आएन, अब दुध नआएपछि भर्खर जन्मेको छोरो रहेछ मरेको रहेछ, बहिनीलाई बोलाउनु छ भनेर आत्मदेवलाई भन्यो. उसले आत्मदेवले बहिनीलाई बोलाएर दुध खुवाउन थाले. गाला गर्दा अब जमानी भए, त उसले नाम अब नारायणमा धुन्दकारी धुन्दकारिनी आफ्नो छोराको नाम धुन्दकारी राख्ने भने, उसले बाउले अर्कै राख्यो भने, अब त्यो श्रीमती जे भने त्यही कुरा मान्नु पर्ने आत्मदेवलाई थियो. र पछाडि अब छोर पाए, अब त दिएको फल चाहिँ गाईलाई खुवाए, र बहिनीको छोरो ल्याएर उसले आफ्नो भुँडी बढाएर छोरो पाए भनेर राखिदिए. र धुन्दकारी छोरो जन्म्यो, ऊ जो बढ्दै बढ्दै गयो, उता गोकर्ण गाई गाईबाट पनि त्यो छोरो गोकर्ण जन्मे. त्यो दुईटाहरू गोकर्ण चाहिँ महान विद्वानको पुगे. अब त्यो धुन्दकारी कस्तो भयो, दुष्ट मती खराब मती विचार अनैतिक व्यवहारको मात्रै भयो. सारा धन सम्पत्ति चोर्ने ढाँट्ने छल्ने लुकाउने छिपाउने गर्यो, बाउलाई पनि कुट्ने आमालाई पनि कुट्ने, लि पैसा यति चाहिन्छ उति चाहिन्छ भन्ने, नदिएसम्म तँलाई मार्छु र काट्छु भन्ने किसिमको छोरो जन्म धुन्दकारी धुन्दुरीबाट धुन्दकारी. त्यसपछि के म अब यसरी बाँच्नु भन्दा म त जान्छु जंगलमा तपस्या गर्न जान्छु भन्दा, आत्मदेव बरु छोराछोरी नभएका भाइहरू बेस हुने रहेछ यो त भनेकै थिए, तर मैले अटेर गरेर व्यवहार गरे, तर पनि अब म यहाँ बस्दिनँ, म जंगलमा जान्छु तपस्या गरेर जान्छु भन्न जंगलमै गएर उनी उनको मृत्यु भयो. श्रीमतीलाई पनि हेर अब यस्तो छोराको आरमा कसरी बस्ने, यस्तो हुँदैन भन्न, उनी अब त्यो छोराको असाध्य माया स्नेह जतिसुकै मूर्ख भयो, आमालाई त छोराछोरीदेखि त असाध्य माया लाग्छ होइन र माया लागेको हुनाले उनले छोड्न सकेन. र आत्मदेव गए र उनी तपस्या गर्दा हुने मृत्यु भयो. यतापट्टि गएर आमा धुन्दुरीलाई अनेक किसिमको भयो, बाहुली कमाएको सम्पत्ति राज्यमा भएको सारा ढुकुटी सुकुटी सब आमालाई दिन्छेसी तलाई मारू तिन्छेसी मारू भने अनेक किसिमको भाँती भाँती भाँती गर्दा गर्दै नदिनी देल नदिनी नदेल भन्दा भन्दै, तैँले यो सम्पत्ति दिन्छेछौ भने देल दिन्नेछु भने देखाउनु, म तँलाई यही खाल्टामा हालेर पुरिदिन्छु भन्न थाल्यो. त्यति गर्दा पनि सारा सम्पत्ति दिन् सम्पत्ति दिएर परिस्थिति नबुझेर फेरि गएर उसले के गर्यो, खाडलमा हालेर मार्यो आफ्नै आमालाई पनि. त्यस्तै जस्तो यो संसार के छ भने, अर्काको लै लै र भई भईमा भयो भने नपाउने दुःख र कष्ट भोग्नु पर्ने रहेछ. र हाम्रो धर्म संस्कृतिले के भनेको छ भन्दा, सबै छोराछोरी हुन् राजा रजौटा ले आफ्ना छोराछोरी नै सबै प्रजाहरू हुन्, प्रजा भन्दा अर्को कोही छैन है, ती तिम्रा छोराछोरी तिनको राम्रोसँग पालन पोषण गर, तिनको संरक्षण गर, तिनलाई दुःख कष्ट नदेऊ, त्यही नै तिम्रो सन्तान हो भन्ने देखाएको छ. तर आज हामीले त्यो मानेका छैनौ, गर्दैनौ. जस्तै हाम्रा नेताहरू भनौँ एकछिनको लागि, कात्र कात्र ढुवाङ फुक्छन्, कात्र कात्र व्यवहार गर्छन्, उनको बोलीको शैली छ र
0: छैन
1: हामी एक नेपाली हौ भन्नेको मलाई ज्ञान छ र छैन तर मेरो पार्टी भने दौडिरहेका छैन दौडेका छन् होइन हामी नेपाली एक हौ यो देश राष्ट्र बनाउनु पर्छ राष्ट्रमा सबैले कोही व्यक्ति पनि दुःख पाउनु हुन्न हामीले भत्ता खानु हुँदैन जनताको सेवा गर्नुपर्छ जनताको कमी कमजोरी व्यक्तिहरूको लागि सेवा गरेर हामी सरहको बनाउनु पर्छ भन्ने कुरो ज्ञान कहाँ आयो अहिलेका नेतालाई तिनलाई कसरी हुन्छ शोषण गरी कसरी हुन्छ दमन गर्ने कहाँ के उपाय लगाएर के नि उपारेर तिनलाई पैसा जम्मा गर्नु कसरी लुट्ने
0: लुट्ने
1: त्योभन्दा दोस्रो अहिलेका नेताहरूमा छैन तर त्यो बुद्धि एकदम हनन घिन लाग्दो छन् तर तिनी मभन्दा ठुलोहरू कोही छैन भने अहङ्कार भएर चम्किएर चम्किरहेका छन् उनीहरूको त्यो कति पनि मानव जीवनको बाँच्न छैन मानव भएर बाँच्ने पनि स्वभाव छैन उनीहरूमा कुनै पनि नेताको है मैले एउटा दुईवटा भन्दिनँ सबै नेताको भन्छु जबसम्म सम्पूर्ण प्राण एउटा हो भन्ने जुन छैन एउटै ईश्वरले चलाएको सबै ईश्वरको उसको बाँच्छ भन्ने कुरा ज्ञान हुँदा हुँदैन चेरोर मेरो भन्छ भने त्यो भन्दा मूर्ख अर्कोको होइन र भन त्यस कारणले हामी देश र राष्ट्र बनाउनका लागि एकताबद्ध हुन्छ जसरी हाम्रा शरीरका इन्द्रहरू अनेकौं छन् अनेक राजनीति खेलेका छन् अनेक पार्टी छन् हाम्रो शरीरमा एउटा मात्र पार्टी छैन हाम्रो शरीरमा हजारौं पार्टी यो शरीरभित्रको पार्टी कसले सञ्चालन गरेको छ त्यो बुझ्नु पर्यो ती सम्पूर्णलाई उथल पुथल बनाउनेवाला को हो तर हुन त त्यही भगवान हो त्यही मन हो त्यही बुद्धि हो त्यही चित्त हो त्यही अहङ्कार हो नि त्यो मन बुद्धि चित्त अहङ्कारलाई यो मेरो होइन यो सब चिज देखाउने नभएको वस्तु सोच्दै नसोचेको वस्तु थाहै नपाएको वस्तु देखा पराउनेको हो त्यही भगवान हो भनेर यी सबै चिज म तँलाई समर्पण गरे भन्न सक्नु पर्यो जबसम्म ती वस्तुलाई समर्पण गर्न सक्दैन तबसम्म जतिसुकै जेसुकै भने पनि कुनै उपाय छैन फालेर फालिने चिज होइन कुनै वस्तु फाल्न सक्नुहुन्न हो मैले यति गरेँ यस्तो गर्छु मैले सब छोडेँ यस्तो गरेँ यस्तो छोडेँ उस्तो छोडेँ भन्छन् त्यो घमण्ड हो अहङ्कार हो छोडेर केही वस्तु छोडिएन सब चिज हाम्रो शरीरभित्र लिपिएर बसेको छ आँखाको स्वाद जिउराको स्वाद कानको स्वाद होइन यी विभिन्न छन् नि छाला भयो जिब्रो भयो यी कसम भन्दा नि यी कसले चलाएको छ यो सुन्ने कसले सुनायो हेर्ने कसले देखायो स्वालिने कसले बनायो देख्ने कसले बनायो चिसो तातो कसले बनायो हो त्यो वस्तुको अनुभव गर्नु पर्यो त्यो वस्तुको जबसम्म अनुभव हुँदैन तबसम्म केही मान्छेले केही गर्नुवाला छैन आज विश्वका मान्छेहरूले अलिकति सजग भएर अनेक चिजका विकास गरे नि उनीहरूमा केही चेतन शक्ति ज्ञान शक्ति प्रभाव भयो कसले दिएको त उनीहरूमा यो गर्नुपर्छ यो गरेपछि देशको सफलता हुन्छ भन्ने कुरा भएर उनीहरूले विकास गरे उद्योग धन्दामा राम्रो गरे अनेक प्रकारका टेक्नोलोजीहरू पनि खडा गरे र राम्रो पनि गरे आज फेरि अब त्यो बिस्तार उनीहरूले गरेको चिजलाई मैले गरेँ भन्ने जुन भाव प्रकट भयो नि ती गरेको भाव जहाँ प्रकट भयो त अहिले के भयो असत्यतिर लम्किन गइरहेको छ किन गयो त भन्न मैले गरे त्यसले गरेको होइन त्यो टेक्नोलोजी यो गर्नुपर्छ यसरी गर भनेर सिकाउनेवाला को थियो त्यो गुरुको हो त्यो गुरुलाई मान्नु पर्यो नि हो त्यही गुरुलाई नमान्नुको कारणले गर्दा गुरु भनेको त भगवान परमात्मा थियो ऊ अदृश्य छ दृश्यवान छैन कसैले देखा भने देखिनेवाला छैन जहाँ गए हुई छ तैँले जे सोच्छ त्यही छ तँ जे चाहन्छ त्यही पाउँछस् तर त म साथी मात्रै हुँ है तेरो भविष्यको लागि दुःख र कष्ट जसरी आत्मदेखि अनेक प्रकारका आत्मदेखि बुढी जसरी दुःख कष्ट पाइस् तैँले पनि त्यसरी दुःख कष्ट पाउँछस् भन्न खोजेको कुरो हो
0: अहिले झन् हामी नयाँ नयाँ ज्ञान विज्ञान बढ्यो भन्छौँ होइन, तर चाहिँ हाम्रा यी नैतिक शिक्षा जुन अघि हजुरले कथाका माध्यमबाट भन्नुभयो, धार्मिक शिक्षा धर्मका कुराहरू, ती चाहिँ किन हराउँदै गए त?
1: अब यस्तो छ, अब मैले के भन्छु भन्दै होला, म सबै अङ्ग्रेजी भाषामा पनि ती शब्दहरू छन्, नेपाली भाषामा पनि सम्पूर्ण ती शब्दहरू छन्, तर आज हाम्रा विद्यार्थी भाइ बहिनीहरूले के सिके भनेर भन्दा ती राम्रा कुराहरूलाई सब हटाए, नराम्रा कुराहरू अगाडि बढे, बाबाको सेवा गर्नुपर्छ भनेर भन्दा त्यो सेवा गरेर मात्र त पाउने बेलामा पाए, तैँले हामीलाई सबै चिज परिवर्तन परिवहन व्यवस्था नमिलाएर हुन्छ भन्ने भाव छोराछोरी नाति नातिना इष्टजन बन्धु बान्धवका सम्पूर्णका है भावनाहरू त्यस्तो भावमा प्रकट भए र हाम्रा विद्वानहरू पनि त्यस्तै तर्क वितर्कमा गए, विद्वानहरू पनि त्यस्तै तर्क वितर्कमा गए, म भोलि बाउ हुन्छु भोलि म आमा हुन्छु भन्ने कुरो ज्ञान भएन, ज्ञान नहुँदाखेरि आफू चाहिँ लापरवाही अनुशासनविहीन भई जथावायुसँग हिँड्ने चल्ने र अनि छोराछोरीलाई ए यसो गर्नुपर्छ उसो गर्नुपर्छ यस्तो गर उस्तो गर भनेर सिकाउन, जस्तै अहिले भने नैतिक शिक्षा भनौँ, ज्ञानको पनि नैतिक शिक्षा पढेका थियौँ नि, पढेका थिए नि, अब त्यो नैतिक शिक्षाको आधार त मुखले मात्रै भने व्यवहार उत्तरणी व्यवहार भएन, त्यही उत्तरणी व्यवहार नभएको हुनाले मानिसलाई त्यो नैतिक शिक्षाबाट पनि असफलता प्राप्त गरेका हुन्, जस्तै अब हाम्रो हिन्दू धर्म भनेर हामीले भन्यौँ नि होइन, अब सनातनी हिन्दू धर्म भनेको सनातन, जस्तो अहिले मैले भने सम्पूर्ण प्राणीलाई सम्मान देख्नेलाई सनातनी धर्म भनिन्छ, तेरो र मेरो भन्ने भाव होइन, त्यहाँ दमै कामे च्यामे पोडे पनि यो फरक छैन, मुस्लिम यो जात ऊ जात भन्ने पनि छैन, यो विश्व ब्रह्माण्डमा रहेका जति पनि पानी जीव जन्तुहरू छन् ती सनातनी हुन् भगवानबाट प्राप्त भएका हुन् भन्ने कुरा नबुझेर तेरो र मेरो भन्ने, जस्तै अहिले मैले हजारौं हाम्रो पार्टी छन् शरीरभित्र भन्यौ नि, मनले एउटा कुरा भन्छ, बुद्धिले एउटा कुरा गर्छ, चित्तले एउटा कुरा गर्छ, अहंकारले एउटा कुरा गर्छ, यी आफ्ना आफ्ना तिनका हजारौं हजारौं हाँगा बिगाहरू छन्, ती हजारौं हजारौं हाँगा बिगालाई चित्त बुझाउनु कसले सक्छन्? कसै
0: सक्दैन,
1: तर ती हजारौं हजारौं हाँगा बिगाहरू जसरी एउटा ठूलो पिपलको बोट छ नि, त्यो पिपलको बोटको जरो जुन हो त्यो मूल जरो त्यो भगवान हो, त्यसमा भएका ती हाँगा पिँगा पातहरू ती शाखा पशाखाहरू भनेका के हुन्? ती प्रजाहरू अथवा ऊ हुन् अब नेताहरू हुन् राजा हुन् के हुन् के हुन् है तिनीहरूलाई नै हामी त्यसरी नै परिणत गरौँ है, त्यस्तै जस्तो हो, जहाँसम्म मूल जल राम्रो हुँदैन तबसम्म ती पात पत्याउँदा ती हाँगा बिहा कोही सफलता प्राप्त गर्न सक्दैनन्, त्यस्तै अहिलेको हाम्रा रणनीतिहरू राजाहरू भनौँ, राजा ज्ञानेन्द्र र फाल अथवा वीरेन्द्र र फाल्नु परेकै थिएन, फाल्यो थियो र सबैले दमन गरे सबैले शोषण गरे, अब राजाले पनि त्यही किसिमको भाव गरे, म राजा हुँ भन्ने भाव प्रकट गर्नु, ओ म राजा होइन है भन्ने, जस्तो मैले भने जनक राजा सबै चिज भएर पनि म केही होइन भन्न थालेँ, त्यस्तो भन्न सकेन, तर आज नेता पनि तु भन्न सक्नुपर्छ, सेवा गर्नका निम्ति पठाएको, कुनै धन सम्पत्ति कमाउनका लागि पठाएको होइन, तिनलाई भत्ता खुवाउन पठाएको त होइन नि, तर उनीहरू के भने भत्ता खाने लोभ लाल त कहाँ कसरी शोषण गर्ने, मेरो मान्छे होइन सबै नेपाली हो त्यो भन्ने पक्षमा जानुपर्छ,
0: हजुर भनेपछि अहिले यो राजनीतिक अवस्थालाई त यो राजनीति नै
1: होइन होइन घिनलाग्दो
0: घिनलाग्दो
1: यो घिनलाग्दो राजनीति हो, यसले कोही कसैलाई सफलता प्राप्त गर्न सक्दैन, यसले कसैलाई दया माया गर्दैन, यसले त सब बिगार्ने मतेहीन कुनै राम्रो वातावरण सृजना गर्ने शक्ति नै छैन यसमा, यो राजनीतिले कुनै त्यसलाई सफलता प्राप्त कुनै पनि राजनीतिले सफलता छैन, हेर्नु न अहिले भनौँ चाहे काङ्ग्रेसमा भनौँ अब एमालेमा भनौँ यिनै लज्जा शर्मा पनि छैन, हो गरेका हुन् नगरेका होइन म भन्दिनँ, एमाले नि गरेको हो काङ्ग्रेसले नि गरेकै हो, तर त्यो अहमबाजी कुर्ती र पदको ठान किन लिने, म कुर्तीमा नबसे पनि मैले जनताको सेवा गर्नुपर्छ भन्ने भावना नगाउनु कति मूर्ख म यही सन्देश दिन्छु क्या ती नेताहरूलाई चाहे हिमालय नेता होस् चाहे काङ्ग्रेसका नेता होस् चाहे अरू पार्टीका नेतातिर हुन् यो सबैले म मात्र खाने होइन मैले हामी सबले जनतालाई सेवा गर्नुपर्छ हामीले भत्ता सबैले खानु हुने कुनै राजनीतिमा उठ म सेवा गर्नको लागि राजनीतिमा उठेको हो कुनै धन कमाउनको लागि राजनीति उठ्नु हुँदैन अब धन कमाउनको लागि राजनीति गर्छ भने त्यो राजनीति गर्नुवाला पनि होइन हो र सबैलाई बाँच्ने अधिकार सबै चिज दिनुपर्छ यहाँ राम्रा पनि छन् जति जनता नराम्रा पनि छन् हो दिनभरि कमाएर हजारौं रुपियाँ 2000 रुपियाँ कमाएर पनि एक दिनमै कमाएको सम्पत्ति एक रातमा सक्ने पनि अब ती व्यक्ति पनि छन् जसले 500 रुपियाँ कमाएर जीवन निर्वाह गरेर धन कमाउनेवाला पनि छन् तर ऊ इमान्दार र नैतिक भए यति खर्च गर्नुपर्छ यति गर्नु मेरो कमाइ यो छ भनेर सोचेर व्यवहार गर्नेमा त्यो फरक पर्छ त्यस कारणले त्यो सबै चाहिँ आफ्नो आफ्नै अनुभवद्वारा नै हुने कुरो हो र नेताहरूले पनि अहिले यस्तै किसिमको गल्ती धेरै गरिराखेका छन् अब कसैले कसैलाई दोष दिनु पनि एउटा गलत हो तर सबै दोषी छन् भन्ने म ठान्दछु
0: अब हामीले आफ्नो जीवनको उद्धार कसरी गर्ने त मानिसले
1: आफ्नो जीवनको उद्धार आफूले आफैले गर्नुपर्छ अर्काले गरेर हुँदैन ओहो फलाना यस्तो भन्यो भने त मूर्खता हो
0: छैन
1: म आफूले आफैलाई उद्धार गर्ने कुरो सम्पूर्णलाई म जस्तै सारा जगत विश्व ब्रह्माण्डमा चाहे देश विदेश जुनसुकै ठाउँको पनि त्यो मभन्दा अर्को कोही पनि होइन भन्ने देख्दो छ त्यसको उद्धार त्यसैबाट हुन्छ अरूबाट उद्धार हुँदैन तर त्यसलाई पछेपा फलाने यस्तो फलाने यस्तो फलाने यस्तो फलाने यस्तो भन्न थाल्यो भने उद्धार होइन एकदम दुःखदायक र अनघोर अपराधमा पर्न जान्छ त्यस कारणले मैले के भन्छु अपराध सुख सुविधा प्राप्त गर्नका लागि मानिसले आफूले आफूलाई सुधार्नुपर्छ जसरी मानिसहरूले सुख प्राप्त गर्नका लागि अनेक किसिमको धर्म कर्म गरेका छन् नि होइन र अनेक तीर्थव्रत धर्म कर्म गरेका छन् नि अब ती अनेक किसिमको धर्म कर्म गरेर पनि उनीहरूको कस्तो भाव भयो भने सुख त के हुन्छ सुख त आफैभित्र थियो कहीँ गएर पनि सुख प्राप्त त्यहाँ पुगेर आयो एकछिन सुख भयो एकछिन आनन्द मान्यो उछिएर फेरि हरायो त्यो क्षणैभरको सुखलाई सुख सम्झेर मानिसहरूले त्यसरी जीवन बिताइरहेका सदा अब दुःखै दुःखमा भएका जस्तै सन्तान छोराछोरी मेरा भन्न गए सन्तान र छोराछोरीबाट कुनै मेरो हुने रहन्छ सबै चाहिँ भगवानकै कृपाबाट हुने रहेछ भगवान नै सर्वे सर्व रहेछ त्यो भगवान सबैको हृदयवासी रहेछ सबैको जीवन तेरो मेरो कमिलादेखि सुरमुनदेखि भूषणसम्म परु सबका घटमा टम्म भरे जस्तै सारा वस्तु भगवानमै निहित छ र भगवान पनि कस्तो हुनुहुन्छ भने कि जो भक्त छन् त्यसैको हृदयमा हुनुहुन्छ जस्तो स्वभाव दिन गर्छौ त्यस्तै स्वभावमा म छु तर म साथी मात्रै हुँ त्यो राम्रो गरिस् नराम्रो गरिस् भन्नेवाला म होइन भनेर
0: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा हाम्रो रेडियो सफलता सुनेर बस्नुभएका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ
1: अब यो रेडियो सफलता सुनेर बस्ने जुनसुकै श्रोताहरूलाई यो भन्न चाहन्छु कि सबैले आफ्नो जीवनलाई सफलता तुल्याउनका लागि आफू नै आफैले गर्नुपर्छ भन्ने कुरो मैले मान्दछु र सबैलाई सम्मान गर्ने बानी बसाल्नुपर्छ कोही कसैलाई घुच्याउनु यसो उचो सानो ठुलो यस्तो गर्यो उस्तो गर्यो भन्ने भाव प्रकट नगरिकन सबैको सम्मानित गर्ने बानी बसाल्नुपर्छ भन्ने म सम्पूर्ण यो रेडियो सफलता सुनेर बस्ने र नेताहरूलाई पनि म यही भन्न चाहन्छु तिम्रो अहंकार बुद्धि सबै नष्ट गर जनताको सेवा गर्नुपर्दछ जनता नै सर्वे सर्वा हुन् हामी तिनले चुनिएर आएका हौ आज तिनीले चुनिएर आएका नेता बनेर तिनै जनतालाई दुःख दिन्छौ भने हामीभन्दा मूर्ख हलो कोही पनि छैन भन्ने बुझौँ यही कुरा म
0: चाहन्छु हजुर समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ
1: यसरी मलाई दुर्गा अधिकारीले बोलाउनु भयो उहाँलाई धेरै धेरै सफलता है म धेरै धेरै धन्यवाद दिन चाहन्छु
0: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि आज हामीले छलफल गर्यौं नैतिक शिक्षा धर्म संस्कार संस्कृतिको विषयमा आज हामीसँग छलफलमा सहभागी हुनुभएका व्यक्तित्व अत्यन्त सामाजिक व्यक्तित्व सरल व्यक्तित्व आफ्नो जीवनलाई हामी आफैले उद्धार गर्नुपर्छ भनेर लागि पर्नुभएका व्यक्तित्व नेत्रलाल बरालसँगको कुराकानी आज हामीले प्रस्तुत गर्यौं। यहाँलाई यो समयको लागि धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसँग नयाँ विषयमा छलफल गर्ने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960। दोस्तीटु मिट शप।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 560 33 560, 98 560 33 560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9221714
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा बाह्रको इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ डकुमेन्टेशनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने कक्षा बाह्र पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने पाँच वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा चार सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 9855-8443 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा चार सिद्धार्थ चोक यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की फोन नम्बर 061-553-071 9807-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 9801-77-123
4: हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
5: संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ
4: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8
6: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811765983 9855852855 समझनु सही बाकीलाल स्पोर्ट्स मुक्त विशाल बजार
7: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा दुई बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846059581
7: 9166715475

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26110
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट कल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 061-555-3050 061-589848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
6: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
7: सफलता स्टूडियो टाइम
8: इट्स 9

जहाज अनुसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़, आपसी मेलमिलाप सह अस्थिर एकतालाई नै राष्ट्रिय सामर्थ्य बढ़ाउने विभिन्न नेताहरूको भनाई। सरकारका गतिविधि संघीयता धर्मनिरपेक्ष र गणतन्त्र कमजोर बनाउनेतर्फ उन्मुख रहेको कांग्रेस नेता आगन्ताव्यको भनाई। बाढ़ी पहिरोको कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित, बागलुङमा असला माछा संरक्षणको पहल। र एनपीएल दशैं लगत्तै शुरू हुने, तिहारमा पनि एनपीएल। अब सुनौ पूरा समाचार। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना वृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहका पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको छ। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47.60 करोड़ आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूला बहुमत भाषा बोल्छन् र करिब 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासता पुस्ताहुदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदाय भन्दा पृथक रहेको छ। यसबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताको राष्ट्रिय सामर्थ्य बढ़ाउने बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढ़ाउनेछ। संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको उहाँको भनाई छ। समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन उनले सबैलाई आह्वान गरेका छन्। यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसदीय दलका नेता भीष्मराज आङदेवले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। 32 विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेवले सरकारका पछिल्ला गतिविधि संघीयता, धर्मनिरपेक्ष तथा समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताउनुभयो। उहाँले भन्नुभयो, सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने भन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख छैनन् भन्ने महसुस हुन थालेको छ। आङदाब्बेले संविधानले सुनिश्चित गरेका राजनीतिक उपलब्धि कुनै दल वा सरकारको दया र कृपाबाट प्राप्त नभएको बताएका छन्। उनका अनुसार संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएको उनले बताएका छन्। वर्षा, पहिरो, भाज र कट्टानका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान 5:45 बजेसम्म अवरूद्ध रहेका सड़कको विवरण अनुसार तेह्रथुमको मध्यपाली लोकमार्ग, सिन्धुपाल्चोक अरणीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैरूङ साकुरबेसी सड़क, रूकुम पश्चिमको भेरी करिडोर लगायत सड़क खण्डमा यातायात प्रभावित भएका छन्। काभ्रे पलाञ्चोक सिन्धुली जोड़ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै कुरकोट नेपाल थोक कुटुञ्जेबेसी सड़क खण्डमा बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। बिहान 4 देखि बेलुकी 6 बजेसम्म पनि सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसै गरी मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुकी 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बागलुङका स्थानीय खोलाहरूमा पाइने प्रसिद्ध रैथाने असला माछा लोप हुन थालेपछि पालिकाहरूले संरक्षणमा प्रयास थालेका छन्। करेन्ट लगाएर र विष हालेर माछा मार्ने अवैध गतिविधि बढ़ेपछि जैमिनी नगरपालिकाले ठेउलिए खोला सहितका
खोलामा माछा मार्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। नगरपालिकाले असला माछाको प्रजनन समय मानिने भदौ असोज र कार्तिक तीन महिना माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। इजाजत लिएर परम्परागत शैलीबाट मात्रै माछा मार्न पाइने र नियम उल्लंघन गरे प्रहरी मार्फत कार्यवाही गरिने जैमिनीका उपमेयर हरिहर शर्माले जानकारी दिनुभयो। यसअघि गलकोट नगरपालिका ताराखोला र काठीखोला गाउँपालिकाले पनि माछा मार्न रोक लगाएका थिए। कडाई गरिएपछि गलकोटको दरम खोलामा माछाको उत्पादन बढ़ेको छ। जलचर र जैविक विविधता जोगाउँदै स्थानीय युवालाई परम्परागत शैलीमा माछा मारेर स्वरोजगार बनाउन पालिकाले यो संरक्षण नीति ल्याएका हुन्। नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लीगको तेस्रो संस्करणको मिति घोषणा गरेको छ। जस अनुसार तेस्रो संस्करणको एनपीएल दशैं लगतै शुरू भएर तिहारमा पनि यही मितिकामा परेको छ। एनपीएलको घोषित मिति कार्तिक 9 देखि मंगसिर 5 सम्म रहेको छ। अर्थात दशैंको पूर्णिमाको भोलिपल्टबाट नेपाल प्रिमियर लीग शुरू हुनेछ। क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै एनपीएल 2026 आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 सम्म हुने व्यवहार अवगत गराएका छन्। एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाड़ीहरू अनुमोदन गर्ने प्रक्रिया रहेका छन्। एनपीएल तिहार पछि मक्सिरमा हुँदै आएको थियो। मिति तोके पनि खेल तालिका भने सार्वजनिक गरिएको छैन। यद्यपि खेल तालिकामा तिहारका महत्वपूर्ण दिन पनि खेल रोक्न सक्ने सम्भावना रहेको क्यान स्रोतले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संघारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। विश्व आदिवासी दिवस आज अधिकार र पहिचान संरक्षणमा जोड़। आपसी मेलमिलाप सहस्ति र एकताले नै राष्ट्रिय सामर्थ्य बढ़ाउने भनाए। सरकारका गतिविधि संहिता धर्मनिरपेक्ष र गणतन्त्र कमजोर बनाउनेतर्फ उन्मुख रहेको कांग्रेस संसदीय दलका नेता विश्वराज आङदाबेको भनाए। बाढ़ी पहिरोको कारण देशका विभिन्न राजमार्गमा यातायात छोपा बन्द र एमपीएल दशैं लगत्तै शुरू हुने। रेडियो सफलता तयार पारेको बिहान 9 बजेको खबर संघारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइन www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्न अहिले 6 बजे खबर संघार आउनु छ। हामी सफलताको पाइलामा केवरण पाइ सुन्न सक्नुहुन्छ। विभिन्न कार्यक्रम लोकसौदारी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीचु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीचु मिट
2: स्टप। विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र

0: हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोकसान गीतिक अभिवादन जहाँ संचार त्यहाँ निकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पछाइमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रम लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट र रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनटमा यहाँहरूसँगै रहनेछु। कार्यक्रम अवधि गर्छु र साथ दिनुहोला। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी कालीओराली भन्ज्याङ चौतारी वनपाखा गाँसु दाउरा मेला पाता पानी पन्देरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुल्जनी मिलन बिछो र दुःख सुखमा साथ दिने लोक भाकरा प्रस्तुत गर्ने गर्छौं। श्रोता मित्र आज म आइतबारको श्रृंखलामा छु। सदाको आइतबार जस्तै आजको आइतबार पनि एकजना अतिथिको साथमा म उपस्थित भइसकेकी छु। आजको अतिथिको हुनुहुन्छ होला भने एकदमै फुलदेलीमा पढ्नुभएको होला। फुलदेली मनमा पढ्नुहोस् न कति पनि ढिला नदेखिन आजको अतिथिलाई कार्यक्रममा स्वागत गर्ने जमर्को म जुटिरहेकी छु। राष्ट्रिय रचना दोहोरी गीत प्रतिष्ठा नेपाल केन्द्रको पूर्व प्रदेश प्रमुख हुनुहुन्छ। राष्ट्रिय लोकथा दोहोरी गीत प्रतिष्ठान नेपाल कल्याणकारी कोषको वर्तमान सदस्य हुनुहुन्छ। त्यसै गरी गण्डकी प्रज्ञा प्रतिष्ठानको संस्थापक सभा सदस्य हुनुहुन्छ। फेमस सर्जक हुनुहुन्छ, गायक हुनुहुन्छ, कुशल कार्यक्रम सञ्चालक हुनुहुन्छ। धेरै देश विदेश पनि धाइसक्नु भएको छ। कार्यक्रममा आफूलाई स्थापित गर्नुभएको छ। पोखरामै कर्म थलो, पोखरामै जन्म थलो भएर एकदमै आफूलाई कलाकार क्षेत्रमा स्थापित गर्न सफल गायक हुनुहुन्छ तारापति सुवेदीजी हुनुहुन्छ। यहाँलाई कार्यक्रममा कति घन्टी लाने स्वागत गरे।
1: नमस्कार, धन्यवाद छ मलाई यो कार्यक्रममा बोलाएर यो अवसर दिनुभएकोमा। र रेडियो सफलता सुनेर भन्नु नि अहिले जति पनि सुन्नु भएको छ दर्शक श्रोताहरूप्रति पनि मेरो साङ्गीतिक अभिवादन नमस्कार छ। एकदमै ठिकै छ। पछिल्लो समयमा त एउटा खालको अहिले अब हामी अब कलाकार नै यो यत्रो वर्षसम्म यसरी बिताइराखियो। 300 वर्ष जति यही क्षेत्रमा छु, सङ्गीतप्रति नै अब सिर्जना त्यहीमै टाइम बिताएको छु।
0: यहाँले भनिसक्नुभयो 300 वर्ष गीत सङ्गीतको क्षेत्रमै व्यस्त भए, समय व्यतीत गरे भन्नुभएको छ। सफलता धेरै पाइसक्नु भएको छ, सङ्घर्ष गर्नुभएको छ। कति सहज भयो यत्रो समय बिताउनलाई गीत सङ्गीतको क्षेत्रमा?
1: खास गरी यो क्षेत्रमा म लागेपछि मलाई त्यस्तो असन्तुष्टि मनमा खोल्दा त्यस्तो चिन्ताजनक भन्ने त कुनै पनि भएन। किनकि यो आफैले मैले हृदय आत्मदेखिबाटै म आफैलाई मन परेको चिज भएपछि जसलाई पनि त्यो सहज जति नै अप्ठ्यारो भए पनि सहज हिसाबले हेरिन्छ। त्यो आफ्नो मनमा चाहेको चिज जसलाई पनि त्यो हो। र अनि हुन त अब मेरो म लाग्ने अवस्थामा त्यो बेला 50-52 सालतिर भनेको कुरा त्यति बेला त अब सङ्गीत त सहज थिएन। सङ्गीत फिल भनेको यो गीत गाउने फिल भनेको अलिकति छुट्टै दृष्टिकोणले हेरिन्थ्यो समाजमा, होइन? र अहिले त अब यसलाई फिरफार गरेर धेरै साथीहरू धेरै कलाकारहरू यस सम्मानित हिसाबले पनि हेरिन्छ सरकार जनता संस्थाहरूले, होइन? त्यो
0: बेला एकदमै साथ सपोर्ट गरिरहेको अवस्था छ। पहिला अब 30 वर्ष म यस क्षेत्रमा पार गरे भन्दै गर्दाखेरि यसरी सहजै रेकर्डिङ स्टुडियोहरू थिएनन्, क्यासेट सिडी भिसिडीको जमाना थियो, होइन? त्यहाँमाथि पनि जातिको कुरा गर्न खोजेको होइन, हजुर अलिकति ग्रामर समाजमा जन्मिनु भएको मान्छे होइन, क्षेत्रीय गाउँको छोराछोरीहरू चाहिँ सरकारी जागिरी हुनुपर्छ, गीत सङ्गीत क्षेत्रमा नाचेर हाँसेर गाएर होइन हुँदैन भन्ने आमा बुवाबाट समाजबाट त्यस्ता कुराहरू आयो कि?
1: अब आउने कुरै भयो। अब बुवा आमाबाट के हुन्थ्यो भने म अब गीत गाउन हिँडेपछि त फेरि एउटा खालको के हुन्थ्यो भने अब गीत गाउन हिँडेपछि गीत सङ्गीततिरै लागेपछि यो पढाइतिर अब बिगार्यो, अब केटो बिग्रियो, के गरेर सपार्ने होला, के
0: गरेर
1: अब जसलाई पनि बाबा आमालाई त पढेर राम्रो भइदियो हुन्थ्यो
0: हुन्छ,
1: मादल बजाउन मन लाग्ने, बाँसुरी बजाउन मन लाग्ने, हिँड्ने होइन, हिँड्दाखेरि त्यो त्यो त त्यो खालको त अब जब धेरै कुराहरू झेलियो होइन, पछि पछि केही वर्षपछि सुरुमा त अब केही पनि नआउने, कतै पनि नआउने, एउटा टाइम पासको हिसाबले हिँड्ने जस्तो यो अवस्थितै हिँड्ने यो यसरी हिँड्यो भने त सरल लाग्दैन पनि हुन्थ्यो। अनि पछि पछि रेडियोमा नाम आउन थाल्यो, गीतहरू बज्न थाले, अनि बज्न थालेपछि अब सबैको कानबाट अनि सबैले भन्नुभयो, बुवामालाई पनि कुरा ल्याउनु भयो, बुवामाले पनि गीत त सुन्नु हुनुभयो, त्यसपछि पछि पछि अलिकति अलिकति सहज हुँदै गएको हो। तर अझै पनि अझै पनि के छ भने हाम्रो नेपाली समुदायमा हाम्रो नेपालीहरूमा अझै पनि मैले मेरै छोरालाई पनि त्यो सोध्छु कि राम्रो पढ्दै डक्टर भइदियो हुन्थ्यो, पाइलट भइदियो हुन्थ्यो, इन्जिनियर भइदियो हुन्थ्यो भन्ने, अझै पनि हाम्रो मानस पर्तलमा त्यो छ भन्ने हुन्थ्यो भने त्यो बेला बुवामालाई त अवश्य हुन्थ्यो, त्यति बेला त अब उहाँहरू त त्यो बुझ्नुहुन्थेन। र पनि अहिले हुन त अब म एउटा कलाकारको हिसाबले मेरो छोराले नि मेरै लाइनको लोकदोरी नगाए पनि अरू गीत पनि बाबुले गिटार बजाउने, गीत कम्पोज गर्ने, गाउने, हिन्दी गीतहरू, आधुनिक सुगम सङ्गीतको गीतहरू, इङ्ग्लिस गीतहरू गाउँछ बाबुले, तर मलाई खुसी लाग्छ होइन, मलाई त हर्ष लाग्छ नि त। र पनि अब त्यो बाटो मैले यो क्षेत्रमा दुःख पाएको अनि कसरी आरोह अवरोहहरू कठिनै गरेको अवस्थामा यस्तो त छोराले नगरे हुन्थ्यो भन्ने नि त लाग्छ, जसलाई पनि हो क्या, जसको बाबुमालाई नि हो छोराछोरीको कुरा होइन।
0: हजुर त प्रतिस्पर्धा धेरै प्रतिस्पर्धामा प्रतियोगितामा भाग लिएर लडेर भिडेर आउनुभयो
1: है, एकदमै अब 50-60 सालको अब त्यो एउटा लोकदोरीको फिलै अहिले त्यो बेलाको कलाकारहरूले झानिरहनु भएको छ, स्वयं युग जस्तो लाग्छ मलाई। अब त्यो बेलाको
0: कलाकारहरू अहिलेको
1: निर्णायकको भूमिका, अनि गीत सङ्गीत एल्बमको कुराहरू धेरै, अब तिनै गीतहरू त्यही त्यति बेलाको कलाकारहरूको गीतहरू अहिले चर्चामा आइरहेको हुन्छ। त्यो बेला
0: जोडी कलाकार गायिकाको हुनुहुन्थ्यो,
1: मसँग त्यति बेला गाउने कलाकारहरू अब पार्वती जीसी, स्वयंला गुरुङ पनि हुनुभयो, अनि धनापुन, ज्ञान जुगजाली, ज्योति गौतम, लक्ष्मी सुवेदी, अनि त्यसपछि जेस अब कति यो क्षेत्रमा लागिरहेको त सम्झिन्छ, सरस्वती परियार, माया गिरी, अनि त्यसरी गाउँदै गाउँदै जाँदा पछिल्लो समयमा रतिमाया त अलिकति पछाडि नै हो, हिरा थापा भन्ने हुनुहुन्थ्यो, अनि तपाईँ अब हाम्रो टिममा मसँग गायन गायनी एउटा के अरे
0: सिलगढी
1: सिर्जना ब्रेई
0: पटकै थिएन, चिठीको जमाना थियो, चिठी काटेर पठाउनुहुन्थ्यो, त्यस पछाडि हरेक ठाउँ ठाउँमा दोरी गाउन जानुहुन्थ्यो होइन, कतिपय ठाउँमा हारेर आउनुपर्ने हुन्थ्यो। अब जोडीमा पनि दुईवटा हलगरूमा दुईवटै बराबर हिँड्ने भयो भने होइन सहज हुने भयो, एउटाले गर्दा अर्कोले हार्न पर्ने, अनि त्यति बेला कुनै दिन हार्दै गर्दाखेरि होइन म यो क्षेत्र छोड्छु यस्तो गाह्रो भयो उसले गर्दा हार्न पर्यो, मेरो सिङ्गो टिम हार्यो होइन, गीत सङ्गीतै छोडेर विदेशतिर जान्छ त कुनै व्यापार बिजनेस गर्छु, त्यो छेड चाहिँ हजुरलाई त्यो आइडिया आएन
1: मैले, किनकि एउटा खालको मैले मेरो प्रस्तुतिमा एउटा सहानुभूति पाइरहेको थिएँ होइन, अनि अलिकति त्यो एउटा अप्ठ्यारो अनि एउटा के भन्नु असफलता जस्तो मलाई फिल हुन्थेन, सफलतै भएको फिल लाग्थ्यो होइन, कहिलेकाहीँ हारे तापनि निर्णायक जीव र हाम्रो अभिभावक कलाकार के अरे दाईहरूले एउटा सहानुभूतिको हिसाबले बोलिदिनुहुन्थ्यो नि, होइन म हार्न र जित्ने त लगभग भइन्छ, त्यो त भएको छ। अब सुरुमा मैले 10 क्लास पढ्ने बेलामा म गाउँबाटै झरेर मेरो 52 सालको एसएलसी थियो, 50-51 नम्बरमा मैले यो रङ्गशालामा प्रजल दाईले कार्यक्रम होस्ट गर्नुहुन्थ्यो, अनि त्यहाँ निर्णायकहरू हुनुहुन्थ्यो, त्यति बेला अमरप्रिय गुरुङ दाई गाउन आउनु भएको थियो, अनि नरबहादुर परियार दाई आउनुभएको थियो गाउन, पुरुषोत्तम दाईले गाउनु भएको थियो, अनि मैले पनि भाग लिएको थिएँ, म नजानेर अन्यहरूमा थाहा थिएन, मलाई जोड भन्ने थाहा थिएन, किनकि त्यो गाउन मनको उत्सुकता भएको भएर घरबाटै मैले घरबाट हाम्रो राममाया परियार र अनि सरस्वती परियार अनि वासुदेव श्रीवेदी र म भएर
0: त्यति बेला त गाउने छोप्ने पनि आफै लिएर हिँड्नु
1: अहिले त एक एकजना भयो पनि उहाँले छोप्ने होइन त्यो आयोजना अनि त्यसपछिको टिम तपाईँलाई याद होला के अरे शारदा पौडेल भन्नु हौ उहाँ चाहिँ ले मलाई हराइदिनु भएको अमर गुरुङ दाई पनि हार्नु भएको है अमर
0: गुरुङ
1: दाई भएको सरस्वती परिवार नगर दाई हो पुरुषोत्तम दाई के हुनुभयो मध्ये त यदि यादै भएन
0: अनि प्रसारित हुने थिएन कार्यक्रमहरू होइन पछि दोहोऱ्याएर हेर्न पाउँला भने जति गायो गायो सकियो त्यस्तो हुन्थ्यो होइन त्यो छेडहरू पार गर्दै गर्दा अहिले अब त्यति बेला सिडी बिसिडीको जमानादेखि लिएर पिआरबिटी सिआरबिटी हुँदै अहिले अब टिकटक युट्युबको जमाना आयो अब एआई घरि गीत गाइदिन थालिसक्यो होइन अब कलाकारको भविष्य कतातिर जाँदैछ जस्तो लाग्छ हजुरलाई
1: मैले यसो मेरो एनालाइसमा सोद्धाखेरि यो अवस्था अब कति कति जटिल जटिल अवस्था नै आइरहेको छ किनकि हामी जस्तो अलि मौलिकता र संस्कृति धान्नुपर्छ भन्ने कलाकारहरू पनि अलिकति छायामा पर्दै पर्दै जाँदा अनि फेरि अर्को अर्को टाइपको कलाकार पनि निस्किने अनि फेरि अहिले पनि अब त्यो त्यही टाइपको गीतहरू
0: भरिदिने
1: अनि कति हाम्रै गीतहरू पनि एआईले
0: पनि अब परिमार्जित भनौँ कसरी भनौँ है त्यसको नकल गरेको भनौँ सोरै छुट्टै छ
1: अहिले युट्युबमा म कति ट्राभल गर्ने बेलामा सबै आएको गीतहरू बज्छ बज्छ
0: एकदमै
1: अब त्यो त एकदमै कलाकारहरूलाई त स्टुडियो चाहिएन घिर्ने चाहिएन चाहिएन होइन हामीलाई त समस्या भयो नि त गीत रेकर्ड गरेर एल्बम निकालेर अनि मानव युट्युबमा हालेर केही आयोजन चल्यो भने त राम्रै आउला भन्ने हिसाबले गर्दाखेरि पनि त्यो त हामीलाई त अब स्टुडियोमा जानु कि नजानु जस्तो
0: मौलिक लोक सङ्गीतहरू हराएर विलिन भएर जान्छन् कि पुरानो सर्जकहरू नै विलिन हुन्छन् कि जस्तो भइसक्यो अहिले
1: भइसक्यो अब हुन त अब एउटा नेपालको इतिहासमा अब एउटा सरकार ले होइन राज्यले केही न केही त यो पाटोलाई गर्नै पर्ने हुन्छ किनकि अब यो यो अवस्थामा हामी गाउँदै आएर आएको दुःख हामीभन्दा अगाडिको अग्रज कलाकार दाई दिदीहरू पनि गाउँदै आएको उहाँहरूको पनि अस्तित्व नरहने हो भने अनि यो त सबै यो सिस्टम टेक्निकल सिस्टम र सबै उसमा नक्कली टाइपमा जानियो भने त हामी त महोत्सवमा नगर पनि भयो मेला महोत्सवमा लाग्ने नि भयो अनि गीत रेकर्ड नगर नि भयो होइन सबै एउटा शब्द बनाइदिएर ल फलानु भजनको फलानु टाइपको गीत बनाइदियो भनेर भनिदिए बित्तिकै उसले निकालिदियो भने त घरबाटै भएर त्यो त त्यो अनि त्यो गीतको त अस्तित्व लगभग तारापति सिंहले ल मेरो मैले शब्द लेखेँ मैले दिएँ भने त्यो त मेरो भात त त्यो झल्किँदैन त्यो मेरो भात त आउँदैन त्यो त यहाँको सबै कुराहरू हुन्छ त्यस कारणले यो एकदमै जटिल अवस्था जस्तो लाग्छ मलाई अहिलेको अवस्था हुँदा
0: एकदमै यति बेला हामी एउटा छोटो एक टुक्का पछिल्लो समय कौडा निकाल्नुभयो है हजुरको शब्द सङ्गीतमा
1: शब्द सङ्गीत मेरो
0: हजुर
1: आफ्नै युट्युब च्यानलमा छ एउटा नयाँ नयाँ टाइपको म हुन त मगरहरूले गाउँछन् भन्ने कुरा पनि बाहिर
0: गीत
1: सङ्गीत चाहिँ कसैको प्रिया पनि हुँदैन अनि कहिले काहीँ मैले त एउटा स्वरचित गीत गाएको छु स्वरचित छ मसँग अनि म त्यही कमेन्टमा हेरेको हुन्छु ब्राह्मणले नि स्वरचित गाउने र भन्ने कुरा नै आउँछ अरे अनि त्यो त्यो चाहिँ भन् नभनिदिनुहोस् गीत सङ्गीत त सबैको साझा हुन्छ तारापति सुवेदी युट्युब च्यानलमा गएर एक पटक त्यो गीत पनि हेरिदिनु होला नयाँ नयाँ हो
0: एकदमबाट सुन्छौँ अनि सोही गीत कार्यक्रममा प्रस्तुत गर्दै छोटो व्यापारिक दिशातर्फ लाग्नेछौँ यति बेला एक टुक्का यो नानीको शिरको खुला

0: हेलो
1: हजुर सधैँ
0: कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061 57 900

Trono. तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ। सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि 4 व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
3: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अजल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 25904। स्टिल अल्मुनियम र राधा स्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुरै एकछिनको छोटो व्यापारी विश्राम पछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा यहाँलाई पुनः स्वागत छ
1: धन्यवाद छ फेरि पनि
0: विश्राम अगाडि अत्यन्तै मिठो साङ्गीतिक कुसुली प्रस्तुत भइसकेको छ जुन गीत हजुरकै शब्द सङ्गीतमा हजुरको आवाजमा नै त्यसरी पूर्णकला विशीको आवाजमा सजिएको मिठो कौडा भाका प्रस्तुत गरेको पक्कै पनि सम्पूर्ण दर्शक श्रोताले सुनेर साथ दिनु भएको छ मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै पछिल्लो समय अहिले अब त तिज पनि भित्र नै लागिसकेका छ
1: तिज आउन
0: लागिसकेका छ है तिजको गीत गर्नु भएन यसपालि
1: यसपालि तिज गीत गरिनँ के भयो भने हुन त अब अवस्था त्यस्तै छ
0: हजुर
1: अनि मैले निरन्तर

0: तीन थे पोहोर पनि एउटा गीत मौलिकता अलि त्यो सिर्जना गर्नको लागि पनि त्यति यस्तो पनि हुन्छ अब कति कति गर्न खोज्दा खोज्दा मनलाई चित्त बुझेन मनले मानेन भने रेकर्ड गर्ने ठ्याक्क मन खायो भने फेरि काम रेकर्ड गरौँ भन्ने मन आइहाल्छ त्यही कारणले के भयो तर त्यति त्यस्तो भएन
1: एकदमै गर्छु
0: होइन
1: अहिले त अब बर्खायाम छ मेरा महोत्सवहरू छैनन् होइन दसैँबाट अब तिजबाट तिजको कार्यक्रम सुरु भएसँगै आचार पर्वहरू पनि भित्रिँदै जान्छन् अनि मेला महोत्सवहरू होइन गीत सङ्गीत नयाँ निकाल्ने पनि माहौल बन्दै जान्छ अहिले अब बर्खायामको समय चाहिँ कसरी व्यतीत गर्नुभएको छ समय
0: बर्खाको त अब केही घरकै कामहरू खेतीपाती छैन घरको कामहरू पनि अब व्यवहारिक कुराहरू अनि अनि फेरि सङ्घ संस्थाहरू पनि हुन्छ कहिले काहीँ मिटिङ कहिले कता होइन कहिले चाहिँ फेरि गीतै गाएर बस्न पनि मन लाग्छ मलाई कहिले काहीँ साथीभाइ भएर घरमै मादल मादल हार्मोनियम घरमै छ कहिले कोही साथीहरू आउनुहुन्छ अनि यो गीतलाई अलिकति मादम नभन्दै आउनुहुन्छ अनि मारिन्छ बसिन्छ अनि कहिले यता कहिले कता गर्दा गर्दा दिन त त्यतिकै भित्र रहेछ कि साथीहरू भन्छ कि त्यही छ तर विशेष भनेर एकदमै अर्जेन्ट समय अर्जेन्ट काममा चाहिँ भुलेको छैन यति बेला अब मेला महोत्सव त्यति छैन कहिले काहीँ पर्छन् शनिबारहरू त्यस्तै सामान्य सामान्य सांस्कृतिक कार्यक्रम त पर्छन् अब
1: योजना बिना नै तत्काल होइन आज भोलि कार्यक्रम हुन्छ भने आजै अब होइन साँझतिर अथवा दिउँसो कार्यक्रम हुन्छ भने बिहान पनि भनेको छ अरे फ्याक्ट हिँडिहाल्ने
0: होइन अब महोत्सव चाहिँ अब अतिथिको बेलामा हुन्छ अलिकति तिजमा व्यस्तै भइन्छ
1: एकदमै अब संस्थागत हिसाबले पनि हजुर अग्रज हुनुहुन्छ धेरै सङ्घ संस्थाहरू चलाउँदै धानेर संस्थापक भएर आइसक्नु भएको छ त्यसै माथि आफैमा प्रतियोगिताबाट माझिएर बाजिएर लडेर गिरेर होइन आफू देखारिएको निखारेको कलाकार मध्येमा पर्नुहुन्छ तारापति सुवेदीज्यू पछिल्लो समय लाइफ दोरीकै नाम बिकाएर होइन लाइफ दोरी भन्ने अब एउटा कोठामा बसेर सिकाएर होइन शब्द एउटाको हुन्छ अब लय शब्द पहिला अर्कैको हुन्छ थिएको होइन अरूकै भाकामा एकदमै उश्रृङ्खल गीतहरू बजारमा आइरहेको छन् कतिपय आफ्नो परिवारसँग बसेर सुन्न हेर्न पनि लाजै मर्ने खाजा गीतहरू छन् देख्नु भएको छ यहाँले सुन्नु भएको छ अनि ती गीतहरू आइरहँदाखेरि हाम्रो मौलिक गीतहरू हराउँदै जाने पो हो कि यो गीतहरू उहाँको परिवारहरूसँग बसेर कसरी हेर्नुहुन्छ सुन्नुहुन्छ होइन यो विषयमा चाहिँ हजुरले थोरै के भन्न चाहनुहुन्छ
0: अहिले यो विषयमा मैले एकदमै एकदम अहिलेको यो खड्किरहेको अवस्था पनि हो यो विषय एकदमै राम्रो बहिनीले किनकि एउटा खालको बहिनी पृथ्वीगिरी पनि लाइफ जोरी गाएरै आएको कलाकार र लाइफ जोरीको मर्म बुझेको मान्छे र कसरी गाउनुपर्छ भन्ने जानेको पृथ्वीगिरी बहिनी पनि हो र मलाई लाग्छ एकदमै त्यो बेला हामीले गाउने बेलामा स्वतस्फूर्त हामीले कुनै गीत बनाएर हामी स्टेजमा गइन्थेन कि त्यहाँ गएर बसेपछि कुनै त्यहाँ फेस टु फेस गाइन्थ्यो गीत म केटाको पालो पर्ने पालो पनि केटीतिर चाहिँ पर्थ्यो केटाको पनि पर्थ्यो केटा केटा पनि लड्नु पर्थ्यो केटी केटी पनि लड्नु पर्थ्यो ग्रुपमा त्यो खालको पनि थियो र स्वतस्फूर्त त्यति बेलै बनाइन्थ्यो बनाएर गाउनु पर्ने हुन्थ्यो अहिलेको समयमा लाइफ दोरी त लगभग भनियो प्रतियोगितामा छ एउटा खालको प्रतियोगिता चलिरहेको बेलामा त अलिकति यो थोरै टिमवर्क हुनुपर्छ किनकि एकजना केटा एकजना केटी आऊ यो राम्रो होइन रोधी दोहोरी लाइफ भनिसकेपछि टिम हुनुपर्छ
1: तपाईँ
0: एकदम अहिले यो कन्जिसाइ गरेको छ होइन अब यो कति कुराहरू कमी कमजोरी भइरहेछ तिनजना केटा तिनजना केटी चाहिँ टिम भनेको दोहोरीलाई भन्दा दोहोरी भनिन्छ एकजना केटा एकजना केटी गएर लिड गर्ने मात्रै होइन छोपिदिने अर्को राखिदिने त्यस्तो पनि त्यति अलिकति त्यो मजा आउँदैन पहिलाको मौलिकको झल्कँदैन अनि दोहोरी गीत प्रतियोगितामा एकजना एकजना गए पनि त्यति बेला अब त्यो गाउने बेलाको त्यो स्वत स्फूर्त तिनीहरूले लेखेर पानामा बनाएर अनि सोचेर यो भनौँ भनेर गइँदैन प्रतियोगितामा त भिन्न पर्यो होइन भिड्दा भिड्दा त्यो तत्काल बनाउनै पर्यो तर अहिले जति छ नि च्यानलहरूमा आउँछ काठमाडौँमा के हो त्यो सारी संसार के हो भने हाम्रो नेपाली अब
1: धेरै
0: छन् धेरै उनीहरूमा के छ भने मैले अब म त मलाई बोलाएर गर्दा भोलि त्यो कुनै पनि तयारी गरेर जाँदिनँ बरु आएन भने बरु रोकिएर बस्दिने होइन जे आउँछ त्यो गाइदिने त्यो हुनुपर्ने हो तर मैले सुन्छु अनि मलाई लाग्छ पनि जुन कलाकारहरू लाइभ जोडी भनेर हामीले यहाँ त टेलिभिजनमा युट्युबमा हेर्दाखेरि आहा कस्तो राम्रो गीत निकालेको कस्तो राम्रो है कस्तो राम्रो गरेको होला त्यस्तो कस्तो काम जानेको होला भन्ने कलाकारलाई किनकि म मेला महोत्सव मैले यो महोत्सवहरू जिम्मा लगे पनि मेरो साथीहरू लिनुहुन्छ त्यो कार्यक्रममा म मेरो पर्फर्मेन्स हुने दिनमा ती कलाकारहरू त्यो स्टेज आउँदाखेरि एउटा उहाँको भुतले केही गाउन
1: सक्दैन
0: किनभने त्यो बलायतरी गाउनै सक्दैन क्या उसले अनि कसरी गाएको भन्दाखेरि मैले यसो रिसर्च गर्दाखेरि त्यो गीतहरू पानाले लेखेर ट्याक्क पारेर
1: जाँदो
0: रहेछ त्यो चाहिँ तिमीले यो भन म यो भन्छु तिमीहरू सल्लाह गरेर अनि एउटा लिस्ट बनाएर चिट हुन्छ परीक्षामा चिट चोरेर पास भयो जस्तो बिर्स्यो भने फेरि रोकेर इरिट हुन्छ अनि धेरै हुँदो रहेछ क्या त्यो त हेर्नको लागि त एउटा खालको के एल्बम निकाले जस्तो त्यसलाई लाइभ प्रत्यक्ष किनकि मैले मेरो तर्फबाट अब जसले जोसुकै भनौँ तारा पत्ता यो भन्यो भन्ने कुरा भने पनि कुरा काटे पनि मलाई केही उस भएन सबै कुरा बोल्दाखेरि त्यो चाहिँ प्रत्यक्ष दोरी भनिन्न किनकि श्रोता ईश्वर त त्यहाँ गएर कुर्तीमा त्यहाँ गएर भएमा त्यो पलाटी गरेर बसिसकेपछि जे आउँछ त्यो भनियो त्यो कलाकारले जे दियो त्यो उसको उत्तर दिनु पऱ्यो कि अब गीत गाएर हाँसेर पनि चढेर खान्थ्यो अरे
1: एकदमै
0: अनि नाचेर पनि चलाएका छन् पनि ट्याङ बनेर बोलेर पनि कलाकार अहिले प्रोग्राममा जाने
1: कलाकार
0: अब त्यो अवस्था मेरो अवस्थाको एउटा थोरै कुरा टाइम त सिद्धिल्ला होला थोरै मेरो अवस्था मेरो त्यो बेलाको अवस्था म सहितको मेरो पुरानो सहपाठी कलाकारहरू के लाग्थ्यो भने त्यो बेला त्यस्तो थिएन लाइब्रेरी प्रत्यक्ष जानुपर्छ त्यहाँ गएर गाउनु हो गाएर सक्नुपर्छ आँसु कवि त्यसै दोहोरीलाई आँसु कवि जस्तो पाइन्न नि त त्यो त्यो अहिलेको प्रत्यक्ष दोरी गएको लाइभ भनेर युट्युबमा हालेर त्यसरी त आँसु कवि भन्न पाइँदैन नि त किनकि स्वतः स्फूर्त त्यहाँ अन्धस्फूर्त छिर्न सक्नु पऱ्यो नि त
1: एकदमै
0: त्यो नसकेपछि त त्यो आँसु कवि कसरी आँसु कलाकार कसरी भयो दोरी गायक कसरी भयो त्यो त्यो खालको
1: आँसु
0: नै आँसु कलाकार भयो अनि त्यसपछि त्यो पहिला के लाग्थ्यो भने मलाई मेरो स्वभाव के हो भने रेडियो नेपाल एउटा थियो अनि कहिलेकाहीँ प्रतियोगिता हुन्थ्यो दोहोरी गीत प्रतियोगिता हुन्थ्यो अधिराज्यव्यापी लोकगीत कम्पिटिसन हुन्छ रेडियो नेपालमा अनि रेडियो नेपालबाट आधिकारिक भोइस टेस्ट पास नगरी रेडियो नेपालले यसरी गर्दैन भने म कलाकार हुन सक्दिनँ है भन्ने स्वभाव हुन्थ्यो किनकि गएर गाएर गीत गाएर रेडियो नेपालबाट सर्टिफिकेट लिएपछि अनि एउटा खालको कलाकार भइयो माया गुरुङ दिदी लमजुङको होइन बिमा कुमारी उहाँहरू हुनुहुन्छ नि त अब माए दिदी त एउटा खालको सोझो कलाकार हो नि पढाइ लेखाइ नभएको तर उनी रेडियो नेपाल हल्लाइ हल्लाउनु भयो नि त तर कसै महोत्सवले हल्लाइदिएको
1: होइन
0: क्या एउटा स्वतः क्षमताले हल्लाएको कि रेडियो नेपालले दिएको क्या उहाँ तर अहिले माया गुरुङ भन्न पाइन्छ नि त त्यही त्यही खालको स्वभावले त्यति बेला थियो भने अहिले अहिले पुनकार झापनी लिएका छन् आफ्नो पैसा भए लेखेर भयो अनि हाँसिएर खेलिएर केही केही चल्याउँछ अनि त्यो कलाकार भयो कि अनि त्यो भएर हामी जस्तो भन्दा नि अग्रज कलाकार पुरुषोत्तम राईहरू होइन उहाँहरू जस्तो कलाकारलाई त वास्तविक पाठ वास्तविक स्वर भएको ओरिजिनल अर्ग्यानिक कलाकारहरूलाई त अहिले त यो अहिलेकोले त धेरै लात हाने हो नि त त्यो चाहिँ राज्यले अलिकति महसुस गर्नुपर्छ भन्ने कुरा लाग्छ मलाई
1: एकदमै समय सान्त कुरा प्रस्तुत भयो कार्यक्रममा अतिथिको रूपमा उपस्थित भइदिनु भयो हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ अब कार्यक्रम लोकचौतारी सुनेर बस्नुभएका दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ र पछिल्ला अब आउने कलाकारहरूलाई कसरी आइदिनुहोस् विसङ्गति क्षेत्रमा, होइन यस्तो विद्युति विसङ्गति फैलिरहेको अवस्था छ, एआईको जमाना आइसक्यो, थोरै सल्लाह सुझाव हजुर अग्रज भएको हिसाबले पनि आफ्ना केही भनाइहरू राखिदिनुहोस् छोटो।
0: अब मैले नयाँदेखि पुरानाहरू पनि एउटा खालको सजिनी पर्ने अवस्था र अनि किनकि कसरी अगाडि बढ्नुपर्छ भन्ने कलाकारहरू भएर अब एआईको पछि लाउने, च्याट जिपिटीको पछि लाउने, अब यो त्यस्तै खालको हाँसेर चलेका कलाकारहरू पछि लाउने भने कुनै हालत पनि यो पछिको भविष्य छैन। त्यस कारणले पुरानो अग्रज कलाकारदेखि त समकालीन कलाकारदेखि त अहिले नयाँ आउनु पर्ने कलाकारहरू पनि त्यत्तिकै हाम फालेर यसरी नै हावा तलमा नहिँड्नु। नयाँले त एउटा सिकेर जानेर आफू क्षमतावान भएर सिर्जनादेखि गाउन सक्ने सबै कुराहरू भएर आउनु होला है। कलाकारिताको क्षेत्र भनेको के हो, यो इन्जोयको क्षेत्र मात्रै हो भन्ने नसोच्नु होला। त्यो यो क्षेत्रलाई कसरी मर्यादित र बनाएर अगाडि बढ्न सकिन्छ, कसरी बौद्धिकता हुन सकिन्छ, त्यो खालको सोचेर दुईवटा गीतले एउटा गीतले म चले अनि मलाई कलाकारले एउटा कहीँ एउटा गीतले चलेर मानव छेउँदै नआएको भोलि एउटै गीतले मात्रै ए मलाई मैले यो गीत गाएको मलाई चिन्दो रहेछ त्यसले त्यही भन्यो भने मैले ऊ मान्छे मेरा पनि सुनेको हुन्छ कि त्यस्तो घमण्डा लिएर हिँड्ने होइन। कलाकार भनेको एउटा सबैसँग मिल्न सक्ने र एउटा के अरे अनुशासित पनि गर्नुहुनुपर्छ, किनकि कलाकार भइसकेपछि अरूले मानुस्न त्यो खालको टाइपको हुनु पर्यो। त्यही भएर नयाँ कलाकारलाई अलिकति
1: म कलाकार हुँ भनेर हिँड्दा भन्दा पनि यो त यस्तो कलाकार
0: भन्नुहोस् त्यो टाइपको हुनु पर्यो। त्यही त्यो खालको सुझाव चाहिँ नयाँलाई आउनुको लागि अलिक राम्रोसँग राम्रो मेहनत गरेर साधना गरेर सबै कुराहरू, किनकि म्युजिकको अध्ययन, अभिनयको अध्ययन, नृत्य पनि हुनुपर्ने रहेछ, किनकि एउटा कलाकार भइसकेपछि त्यसमा सबै निपुण चिज भयो भने सफल हुन्छ। त्यो भएर आउनु होला त्यतिकै वार्तामा आधा अवधिको काममा मैले जाने एउटा गीत फर्काउन जाने भनेपछि घमण्ड नगर्नु होला, त्यो खालको भन्न चाहन्छु।
1: दिइसक्नुभएको छ, हामी कार्यक्रम अन्त्यतिर आइसकेका छौँ। आजको व्यवसायमा कार्यक्रममा लोक चौकारीलाई जति पनि श्रोता मित्रहरूले सुनेर साथ दिनुभयो सम्पूर्ण धन्यवाद। र आजको अतिथिको रूपमा मेरो निमन्त्रणा श्री सहज स्वीकारेर पाल्नुहुने आजको अतिथि ताराकोटि सुबेदीजीलाई पनि धेरै धेरै धन्यवाद,
0: धेरै धेरै धन्यवाद छ। अनि विशेष गरी मलाई बोलाउनु भयो बहिनी प्रीति गिरी कलाकार बहिनीलाई धेरै धन्यवाद छ। अनि भाइ गोविन्द शर्मालाई पनि धेरै धेरै धन्यवाद छ, टेक्निसियनमा बसेर मलाई साथ दिनुभएको छ है, फोटो खिच्ने अनि मेरो यो हामीले बोलेको पनि त्यहाँ त अलिकति परिमार्जित गराएर मिठो बनाएर दिनुभएको छ। अनि सम्पूर्ण रेडियो सफलता सुनेर बस्नुहुने दर्शक श्रोताहरूप्रति फेरि पनि म के भन्न चाहन्छु भने वास्तविक गीत र वास्तविक मौलिकता हाम्रो नेपाली झल्कने गीतहरू मात्रै सुनिदिनु होला, अनि त्यो उश्रृङ्खल गीतहरू हावा तालको गीतहरूलाई नहेरिदिनु होला होइन, त्यो भन्न चाहन्छु। र रेडियो भनिसकेपछि हाम्रो हामी कलाकारको लागि एउटा अभिन्न अङ्ग हो, नङ मासु हो होइन, रेडियो नै छ र हामी कलाकार हुन्छौँ होइन, त्यस कारणले रेडियोले केही न केही गीत बजाइदियो भने हामी चिनिने माध्यम पनि एउटा हुन्छ, त्यस कारणले रेडियो चाहिँ सुनिदिनु होला, रेडियो सफलता विशेष गरी सुनिदिनु होला भन्ने कुरा अनुरोध गर्न चाहन्छु। र यहाँ सपरिवार सफलता रेडियो सफलताको सपरिवारलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद जाँदा जाँदै घाम चर्केको छ। शान्ति श्री परिवार जो आज कति हुनुहुन्छ तारापति सुबेदीजीको सुमधुर आवाज सजिलो मिठो साङ्गीतिक विषय छोड्दै आजको व्यवसायबाट म पनि बिदाउने अनुरोध चाहन्छु। जय गीत जय सङ्गीत तपाईँको बाँकी प्रस्तुत गर्न स्वीकृत रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: कायम छ। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तराजू चाहियो छाप बाला सुनमा ए होइ खोट पाइयो
1: मन पाखी है ना तराजू चाहियो
2: नमस्ते मनाई करेखा थापा तपाईहरु यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी जीएस फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यास को अधिकृत विक्रेता शुभ चेरिस्मा को अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यास को अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म

खोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 560 33 560 98 560 33 560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-57-9-15।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुन्सा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-08।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
6: सफलता स्टूडियो टाइम।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9557325575।
3: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर

0: अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोनन फर्निसिंग सेन्टर पोखरा सात मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
1: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्तीटु मिट सप।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: सफलता स्टुडियो टाइम।

0: सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
1: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
2: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615898488।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री वर्तबन्द विवाह 84 सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: दुबई को आंखा मसु जो भन्थ्यौनी
1: हाम्रो एउटा छुट्टै संसार हुन्छ त्यहाँ एउटा सानो घर हुन्छ जिन्दगीको सहयात्री हौनी हामी बुढेसकालमा एकअर्काको घर हुन्छ
0: सुन न कता कता मलाई डर लाग्छ भन्छौ नि माया तिमीलाई गर्छु त मैले तिम्रो लागि सब त्यागेकी छु छुट्नु पर्यो भने म त मर्छु त
1: ओ माई लभ यु नो म कति म्याच्योर छु मेरो पनि समाजमा इज्जत छ तिमी जस्तो असल केटी भल्ल त पाएको छु छुट्नु पर्यो भने मलाई कति दुख्छ दुःख हो तिमी कहिले रुनु पर्दैन मेरो कारण देखि कहिले हुनु पर्दैन बिकज आई लभ यु आई लभ यु आई लभ यु आई लभ यु

गरे मैले गलत गरे सब बर्बाद भयो अब चाहिँ यो सब भुल्नै पर्छ तोडेर यादको जन्जिर उठाउनु छ शिर फेरि पनि म फुल्नै पर्छ मेरो पनि बा आमाको सपना छ अब त केही गर्नै पर्छ केको लागि

0: नमस्ते, म पप गायिका माया फुन, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067881234, 97050770123, व्हाट्सएप नम्बर 98011 77123।
3: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्रीयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को पेजमा।
5: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9537325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707036 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारी पाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: छौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन
1: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: के तपाईलाई नया साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक साइकल स्वास्थ्यका लागि लाभदायक छ। त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
5: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यास को अधिकृत विक्रेता शुभ चेरिस्मा को अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यास को अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98-560-33-560 98-560-33-560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसक्यो रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्याच सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्याच सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: त के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ
1: पोखरा 2 बिन्दावासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846059581
1: 9165175।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: को
0: हो नानी, कुन स्कुलमा पढ्छौ? ल ल, चिया राखने भित्र जा। यहाँ अस्मिता, तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सर, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौं। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौं, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विष्णु पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061-570-736 98-560-2325 98-086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98-60-39-63-2 98-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकृतद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर। प्राइवेट लिमिटेड मा सेक्युरिटी गार्ड को तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारी को बाटो तय गर्नुहोस्। गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: DYD3S facilities, sales, service and spares को सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ. Please do visit us at Buddha Chowk 10 Pokhara.
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
1: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: ओहो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
5: Kantipur Hotel Training Center.
4: Varshaudekhi desh videsh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarashtriya starko pathyakram.
6: Sathai hostel ko byawastha pani raheko cha.
5: Tare hotel haruma field visit ra field training garaine. CTVG dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
4: Kantipur Hotel Training Center. Sundarmargo Chukladunga UFO Rotary Complex ko beech ma
7: phone number 0165789915
8: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
3: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
2: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस प्रिन्ट हाउस प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061576110 प्रोप्राइटर मनोज बास्तोला 9560222625 9560226110
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 9004 आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960। दोस्तीटु मिट शप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98563-33560, 98563-33560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98 4 62 82 999।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
7: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरुसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।
3: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
3: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8। नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरुरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855033560 9855033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
0: स श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जल यात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौ। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ पक्राउ परेका छन्। आर्थिक हिनामिना र बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि बैंकका तत्कालीन सीईओ निरज विक्रम शाह पक्राउ परेका हुन्। सीईओ शाहलाई नेपालगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार सीईओ शाहसहित उनकी श्रीमती सुभिक्षा श्रेष्ठ र कर्णाली डेभलपमेन्ट बैंकको नेपालगंज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई समेत पक्राउ गरिएको छ। उक्त प्रकरणमा प्रहरीले केहीलाई यस अघि नै पक्राउ गरिसकेको छ भने केही प्रतिवादी भने अझै फरार रहेका छन्। बैंकमा ठूलो आर्थिक घोटाला भएको फेला परेपछि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुस 10 गते समस्याग्रस्त घोषणा गरेको थियो। अनुसन्धानका क्रममा सीआईबीले बैंकमा 3 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हिनामिना भएको निष्कर्ष निकालेको छ। उच्च अदालत तुलसीपुरमा दर्ता गरिएको बैंकिङ कसूर सम्बन्धी मुद्दामा सीआईबीले 109 जनालाई प्रतिवादी बनाएको छ। सो प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेद प्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परिसकेका छन्। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। सीआईबीले अध्यक्ष पृथ्वी बहादुर पाण्डे सहितका संचालकलाई पक्राउ गर्न वारेन्ट जारी गरेपछि संचालकहरू अदालत पुगेका थिए। अन्तत अदालतले यस्तो आदेश दिएको हो। स्मार्ट सेल प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत शुक्रबार नै पक्राउ अनुमति लिएको थियो। सोको जानकारी पाएपछि संचालकहरू अदालत गएका थिए। अदालतले सीआईबीलाई उनीहरूलाई पक्राउ गर्नुको कारणसहित छलफलका लागि बोलाएको छ। सम्पत्ति शुद्धिकरणमा मिलन गुरूङ अर्थात चक्रे मिलनले सफाई पाएका छन्। गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप लागेका गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङलाई सर्वोच्च अदालतले सफाई दिएको हो। सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले 8 वर्ष अघिको विशेष अदालतको फैसला सदर गर्दै गुरूङ र उनकी श्रीमतीलाई सफाई दिएको छ। गुरूङ र उनकी श्रीमती विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गैर कानूनी रूपमा 7 करोड़ 8 लाख रूपियाँ आर्जन गरेको आरोप लगाएको थियो। सो मुद्दामा विशेष अदालतले उनीहरूलाई 2074 माघ 10 गते सफाई दिएको थियो। तर विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो। हाल सर्वोच्चले विशेषकै फैसला सदर गरेको छ। पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल चोरेर बेच्ने 7 जना पक्राउ परेका छन्। पर्साको वीरगंज महानगरपालिका 14 स्थित बाइपास सड़क खण्डमा ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरेर बेच्ने 7 जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा आइल सेन्टरका संचालक 55 वर्षीय सुने मिया, लेखा शाखामा कार्यरत 23 वर्षीय असलम हवारी, क्यासियर 21 वर्षीय रफिक मिया, ना 7 ख 28 04 नम्बरको ट्याङ्करका चालक 46 वर्षीय केशर राम सुनार र सहचालक 20 वर्षीय सन्देश राणा मगर तथा ना 7 ख 15 39 नम्बरको ट्याङ्करका चालक 50 वर्षीय मन्दसिंह लामा र सहचालक 27 वर्षीय उमेश राणा मगर रहेका छन्। उनीहरूलाई वीरगंज 14 स्थित सौदागर आयल सेन्टरबाट ना 7 ख 15 39 नम्बरको ट्याङ्करबाट फलामको पाइपको हुक प्रयोग गरी सेल उचालेर तेल चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको हो। विभागले सूचना मार्फत राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा रू 3 करोड़ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको हो। सूचना अनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ।
खाना पकाउने ग्यासको कृत्रिम अभाव भए सम्पर्क गर्न उद्योग मन्त्रालयले आग्रह गरेको छ। हाल बजारमा ग्यासको अभावको व्यापक गुनासो आएपछि मन्त्रालयले ग्यास नपाए सम्पर्क गर्न आग्रह गरेको हो। बजारमा ग्यास आपूर्ति र वितरण नियमित भइरहेको निगमले दावी गरिरहँदा ग्यास अभाव भएपछि मन्त्रालयले ग्यासको कृत्रिम अभाव र कालोबजारी बारे जानकारी दिन आग्रह गरेको छ। ग्यास पाउन कठिनाई भए 98511 16773 सम्पर्क गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। ग्यास प्राप्त गर्न कठिनाई भए कृत्रिम अभाव कालोबजारी तथा आपूर्ति सम्बन्धी समस्या सो नम्बरमा सम्पर्क गर्न सकिने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद बैठक चलिरहेका बेला शेयर कारोबार गर्न नपाइने नियम ल्याएका छन्। बैठक चलिरहेका बेला कतिपय सांसदहरूले शेयर कारोबार गर्ने गरेको सूचना आएपछि अर्यालले यस्तो नियम ल्याएका हुन्। कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै सभामुख अर्यालले सो नियमका बारेमा जानकारी गराएका थिए। बैठकमा कतिपय सांसदहरू ल्यापटपमा शेयर कारोबार गरिरहेको देखिन्थे। संसद बैठकमा आइसकेपछि सांसदहरू बैठकमै केन्द्रित हुनुपर्ने भए पनि अन्य काममा व्यस्त हुनु संसदीय मर्यादा विपरीत भएको भन्दै सो नियम ल्याउनु परेको बताइएको छ। अर्कोतर्फ सभामुख अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा नलगाई आउन पनि निर्देशन दिएका छन्। त्यस्तै सांसदहरूलाई बैठकमा आउँदा अनिवार्य ड्रेस कोड र आधिकारिक लोगो लगाउन पनि सभामुखले निर्देशन दिएका छन्। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन्। मन्त्री परिषद बैठकले शाहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गरेको हो। शाह निगमका पूर्व निमित्त कार्यकारी निर्देशक समेत हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो। छनौट प्रक्रियामा शाह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए। शाहसँगै उत्कृष्ट तीनमा कौशल केसी र संजीव कुमार देव सिफारिश भएका थिए। तर मन्त्री परिषदले शाहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराएका हुन्। सचिव देवकोटाका अनुसार गत आर्थिक वर्षमा बीमा बाफत करिब 24-25 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। हाल करिब 15 अर्ब रूपियाँ भुक्तानी हुन बाँकी रहेकोमा 10-12 अर्ब रूपियाँ भदौभित्रै राफसाफ गरिने उनले बताएका छन्। बीमा कार्यक्रममा निजी अस्पतालहरूको भूमिका बारे स्पष्ट पार्दै सचिव देवकोटाले हाल निजी अस्पताल तर्फको भुक्तानीलाई नियन्त्रण गरिएको जानकारी दिएका छन्। सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेर पठाएको हो। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीको तलब बढ़ाउने घोषणा गरिएको थियो। सोही घोषणा अनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान स्वीकृतिका लागि साउन 6 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाएको थियो। अन्तत प्रधानमन्त्री कार्यालयले सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। यो सँगै सरकारी कर्मचारीको बढ़ेको तलब साउन 1 गतेदेखि लागू हुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टमा धूम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ। एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूलाई धूम्रपान सम्बन्धी कानूनी व्यवस्था कड़ाईका साथ पालना गर्न निर्देशन दिएको हो। प्रशासनले श्रुतिजन्य पदार्थ ऐन 2068 अनुसार धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धूम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने र त्यसको धुवा अन्य व्यक्तिमा नपुग्ने गरी व्यवस्थापन गर्न सबै होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई निर्देशन दिएको छ। नक्कली भूमिहीन बनेर गलत विवरण देखाएर जग्गा लिन खोज्नेलाई कार्यवाही हुने भएको छ। भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। समितिको सूचना अनुसार भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेश गर्नेलाई कार्यवाही गरिने भएको छ। समितिले उक्त प्रक्रियामा जग्गा पाइने लोभले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण दिने वा कले अभिलेख पेश गर्ने वा सो तथ्य प्रमाणित भए त्यस्तो कार्य गर्नेलाई कार्यवाही गर्ने चेतावनी दिएको छ।
समस्याग्रस्त सहकारीमा ठूलो रकम बचत गरेका बचतकर्तालाई फारम भर्न आग्रह गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले 1 करोड़ रूपियाँ वा सो भन्दा बढ़ी बचत गरेका बचतकर्तालाई सो घोषणा फारम भर्न आग्रह गरेको हो। समितिको असार 25 गतेको निर्णय अनुसार सो घोषणा फारम भर्ने प्रक्रिया अघि बढ़ाइएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ। उक्त प्रक्रिया अन्तर्गत बचतकर्ताले आफ्नो व्यक्तिगत विवरण, सहकारीमा रहेको कुल बचत र सो बचतको स्रोतका बारेमा स्पष्ट खुलाउनु पर्नेछ। सो बचत रकमको प्रचलित कानून अनुसार सम्पूर्ण कर चुक्ता गरिएको समेत हुनुपर्नेछ। युके पठाउने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 26 वर्षीय रिजवान शेष रहेका छन्। उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाउने भन्दै एकजनाबाट 7 लाख ठगी गरी सम्पर्क विहीन भएका थिए। पीड़ितले दिएको उजुरीका आधारमा उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साउन 19 गते काठमाण्डु महानगरपालिका 31 पक्राउ गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका छन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही साउन 1 गतेदेखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुली गरेको समेत जानकारी गराएको छ। राष्ट्रिय बाल अधिकार परिषदले जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको छ। एक विज्ञप्ति जारी गर्दै परिषदले विद्यालय र शिक्षकहरूलाई जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको हो। पछिल्लो केही दिनदेखि विद्यालयमा विद्यार्थीहरूको कपाल जबरजस्ती काटिदिएको भन्दै उजुरी परेको भन्दै परिषदले यस्तो कार्य बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि ऐन 2075 दफा 66 उपदफा 2 खण्ड घ विपरीत हुने जनाएको छ। परिषदका अनुसार यस्ता कार्य बाल बालिका विरूद्धको हिंसा तथा कसुर ठहर हुनेछन्। यस्तो कार्य गर्नेलाई सोही ऐनको दफा 72 उपदफा 3 खण्ड क बमोजिम 50,000 रूपियाँ जरिवाना र 1 वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको परिषदले जनाएको छ। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेश गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्री स्तरीय निर्णय गर्दै सुशील कुमार ओझाको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्। समितिलाई बीमा क्षेत्रको सुधारको अध्ययन र सुझाव पेश गर्न 90 दिनको समय तोकिएको छ। चितवनमा 521 अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। ती निवेदन अनुसार गत आर्थिक वर्षमा अनलाइन मार्फत 12,22,84,338 ठगी भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकम मध्ये 2,29,98,643 रूपियाँ फिर्ता समेत गरिएको छ। पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको उनले बताएका छन्। त्यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिएका छन्। एसपी पौडेलका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ। सामान्य रूपमा 200 देखि लाखौंसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिएका छन्। उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरू बढ़ेका छन्। स्वदेशमा उच्च शिक्षाका लागि पर्याप्त अवसर र पूर्वाधार नभएपछि उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरू बढ़ेका हुन्। पछिल्लो 11 महिनामा मात्र नेपालबाट उच्च शिक्षाका लागि विदेशी मुलुक जाने नेपाली विद्यार्थीसँगै 1,24,00,000,000 रूपियाँ बढ़ी रकम विदेशिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको 11 महिनामा 1,24,80,00,000,000,000 रूपियाँ विदेशिएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो। उनलाई तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।
आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई $1,00,000 क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी ऐन 2083 यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। यस अघि यस्तो क्षतिपूर्तिको सीमा $20,000 रहेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो ऐनको प्रस्ताव संघीय संसदमा दर्ता समेत गराइसकेको छ। सो ऐनमा हवाई दुर्घटनामा मृतकको शव परिवारलाई हस्तान्तरण गर्दा मृत्यु संस्कारका लागि तत्काल कम्तीमा ₹5,00,000 उपलब्ध गराउनु पर्ने पनि व्यवस्था उल्लेख गरिएको छ। सो रकम अन्तिम क्षतिपूर्तिबाट समायोजन हुनेछ। कम्पनीको लापरवाहीका कारण हवाई उडान ढिला भए वा रद्द भए एयरलाइन्स कम्पनीले यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी ऐन 2083 व्यवस्थामा सो व्यवस्था उल्लेख गरिएको हो। मन्त्रालयले सो प्रस्तावित ऐन संघीय संसदमा दर्ता गराइसकेको छ। उक्त प्रस्तावित ऐनमा सरकारले कम्पनीको लापरवाहीका कारण उडान ढिलो भए वा रद्द भए यात्रुले क्षतिपूर्ति दावी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ। कारणवश उडान ढिलो हुने वा स्थगित हुने अवस्था आए कम्पनीले कम्तीमा 3 घण्टा अगाडि यात्रुलाई सोको जानकारी गराउनुपर्नेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी कार्यवाहीबाट ₹1,33,00,000 राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष 2082-83 ₹1,33,81,500 राजस्व संकलन गरेको हो। मादक पदार्थ सेवन, तीव्र गति लगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई कार्यवाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले नेपाल सहित 50 देशका नागरिकका लागि पर्यटक B2 र व्यापारिक B1 भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्था अनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नु अघि 10,000 देखि $20,000 अमेरिकी डलरसम्म अर्थात

0: आजको अंकमा हामीले शेयर बजारका प्राविधिक विश्लेषक विमोदे पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। पछिल्लो समय शेयर बजारप्रति बढ़दो चासो, बजारको विकास विस्तारमा धितोपत्र बोर्डले खेलेको भूमिका र प्रधानमन्त्री तथा अर्थमन्त्रीको सक्रियता बारे आजको अंकमा सवाल जवाफ गरेका छौं। प्रस्तुत छ उनै पन्तसँग गरिएको खास कुराकानी।
1: देवजी स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: हामी चाहिँ यहाँ जहिले बजार कहिले बढ्छ भनेर गफ गरिरहन्छौ, बजारको प्राविधिक पक्षहरूलाई आधार मानेर यो केलाउने त्यो केलाउने प्रयास गर्छौ, तर बजार चाहिँ बढ्नै सकेन। यो भएको चाहिँ के हो अहिलेको मार्केटमा?
2: जस्तो हामीले लास्ट टाइम पनि गफ गरेका थियौँ, अलिकति सिजनल कुरा गर्ने हो भने लगभग जुलाई एन्ड अथवा अगस्तको फर्स्ट विक सेकेन्ड विकमा चाहिँ टेन्डेन्सी हेर्दाखेरि चाहिँ टप लाग्ने एउटा स्विङ भेट्ने टाइपको देखिन्छ नि त। सो त्यो टाइममा चाहिँ अब अहिलेको कन्टेक्स्टमा जाने हो भने चाहिँ होइन, बजार एक लेभलको स्विङ चाहिँ भेटेको हो, तर एज पर एक्सपेक्टेसन हामीले पहिला जुन एक्सपेक्ट गरिरहेको थियौँ बजारमा चाहिँ जुलाई एफेक्ट भनेको कहिले अलि राम्रो 10-20% स्विङ देख्थ्यौँ भन्ने, योपालि चाहिँ हामीले जम्मा जम्मी 2-3% स्विङ देख्यौँ, त्योभन्दा बढी देख्न पाएनौ होइन। र अहिलेको जुन अहिले करेन्ट रनिङ चलिरहेछ एज पर सिजनल इफेक्ट नै चलिरहेछ भन्ने जस्तो लाग्छ।
1: वित्तीय रिपोर्ट चाहिँ अहिले देखिरहेको जतिको राम्रो नआइदिएको भए बजार अझै घट्न सक्थ्यो भन्ने हो?
2: होइन, पहिलाको जस्तै रिपोर्टहरू आइदिने, नेगेटिभ इपीएस, नेगेटिभ डीपीएस, एनपीएल चाहिँ इन्क्रिजिङ ट्रेन्ड यसरी आइदिँदाखेरि चाहिँ होइन तपाईँको चाहिँ मार्केटलाई डाइरेक्टली असर गर्थ्यो, तर योपालि चाहिँ के गरिदियो भन्दाखेरि यो पोजिटिभ होइन
1: भनेको यसलाई सरल भाषामा यसरी बुझौँ, मार्केटले वित्तीय रिपोर्ट हेरिरहेको थियो वा पर्खिरहेको थियो, यो पहिलाको जस्तै तपाईँले भने जस्तै एकदम नेगेटिभ आइदिएको भए बजार अझै तल जान सक्थ्यो
2: सक्थ्यो,
1: वित्तीय रिपोर्ट राम्रो आएको कारणले गर्दाखेरि बजार बढ्न त बढेन तर घटेन पनि वा स्थिर रह्यो,
2: अझै पनि घट्ने स्ट्रेन्थ चाहिँ होइन, अस्तिको स्विङ पछि अहिले हामी जहाँ आइरहेछौँ हेर्दाखेरि घट्ने स्ट्रेन्थ चाहिँ त्यो लेभलको बलियो खालको चाहिँ स्ट्रेन्थ चाहिँ भेटेको।
1: फेरि पनि प्रश्न बजार कहिले बढ्छ भन्ने?
2: अब बजार हेर्नु है, अब म अलिकति हामी टेक्निकल चार्टमा जाउँ होइन, सो हामी टेक्निकल चार्टमा जाँदाखेरि चाहिँ अब यो जुन हायर हाई हायर लो लोअर हाई होइन लोअर लोअर यो देखिरहेछ होइन, र यो जुन हामीले अहिले देखेको जुन लोअर लो छ होइन, टेन्टेटिभली अनुमान गर्दाखेरि र क्यारेक्टर हेर्दाखेरि होइन अब यो बटम जस्तो देखिन्छ होइन, यो साइडवेजको बटम हुन खोजे हो कि भन्ने जस्तो देखिन्छ होइन, 2550 छ त्यो टेन्टेटिभली, अहिले हामी रनिङ लोमा छौँ होइन, रनिङ लोमा छ। सो रनिङ लोमा अब अहिले हामी लाइफ टाइममै छौँ होइन, यसरी कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ रनिङ लोमा चाहिँ रिभर्सल क्यान्डलहरू अब बिस्तारै बन्न खोजिरहेको जस्तो देखिन्छ होइन। सो यहाँनिर रनिङ लो जुन छ यो हायर लो कन्फर्म भइदिएर चाहिँ अगाडि बढ्दियो भने हामी चाहिँ पोजिटिभ, अझै पनि हामी पोजिटिभ हुन सक्छौँ भन्ने चाहिँ देखिन्छ। र एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ म जोड्छु होइन, लास्ट 2-3 इयर्स अगाडिसम्म चाहिँ यो सिजनल इफेक्ट होइन, यो विभिन्न कुराहरू होइन, यो टाइममा मार्केट बढ्छ यो टाइममा घट्छ भन्ने कुराहरू मान्छे अवेर थिएनन् कि। सो जबसम्म कुनै पनि स्ट्रेटेजी सिग्नलहरूमा चाहिँ मास पब्लिकमा पुग्दैन तबसम्म त्यो कुराले काम गर्छ क्या, जब कुनै पनि स्ट्रेटेजी अथवा सिग्नल अथवा यो कुराहरू हुन्छ नि मार्केटमा भएको लुप होलहरू अथवा त्यो कुराको आइडेन्टिफिकेसन हुन्छ, तब चाहिँ के हुन्छ भन्दाखेरि ठ्याक्कै अलमोस्ट अपोजिट काम गर्न थाल्छ क्या। सो कुनै पनि एउटा सपोज भनौँ न एमएसिडी भन्ने जुन एउटा सिग्नल छ, त्यो एमएसिडी सिग्नलले विगतमा एकदम राम्रो काम गर्थ्यो क्या, तर जब त्यो पब्लिक भयो अनि धेरै मान्छेलाई थाहा भयो भनेपछि त्यसले चाहिँ जुन तरिकाको काम गर्नु पर्थ्यो त्यसले काम गर्न सक्दैन, किनकि जब कुनै पनि कुरा स्ट्रेटेजीहरू चाहिँ मार्केटमा डाइल्युट हुन्छ त्यो कुराले चाहिँ प्रपरली काम गर्दैन। योपालि पनि के लागिरहेछ भन्दाखेरि जब हामीले चाहिँ यो सिजनल इफेक्टहरूको कुरा गऱ्यौँ, मास पब्लिकलाई चाहिँ थाहा दियौँ कि के हुन्छ लगभग जुलाईमा केही न केही लेभलमा त बढ्यो, जुलाईको क्यान्डल हेर्ने हो भने त बढेको छ होइन, त्यो कुराले चाहिँ जुन लेभलको हुनुपर्ने होइन त्यो हुन सकेन जस्तो लाग्छ।
1: बजारमा के भयो भने

0: तिर पनि लागौं। जस्तो पछिल्लो समय धितपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति पछि चाहिँ धितपत्र बोर्डको सक्रियता अहिले अलिक बढ्या जस्तो देखिन्छ, फिजिकल्लीमा पनि सामाजिक सञ्जालदेखि लिएर सबै चिजमा पनि। त्यसैमाथि पछिल्लो समय अब यो इन्ट्राडे सर्ट सेलिङ ल्याउने भन्ने चिजले पनि अझ बढी सक्रिय रूपमा चाहिँ धितपत्र बोर्डका अध्यक्ष स्वयं लागेको विषय पनि बजारमा चर्चामा छ। यो धितपत्र बोर्डको सक्रियता इन्ट्राडे सर्ट सेलिङ बारे के छ तपाईँको भन्नु?
1: इन्ट्राडेको बारेमा बोलौँ पहिला, होइन अब इन्ट्राडे भनेको आज किनेर होइन आज बिहान किनेर अथवा आज कुनै एउटा टाइममा किनेर आजै स्क्वायर अफ गरेर एक्जिट हुने प्रोसेस हो, होइन? अनि मेन प्रब्लम नेपालमा के छ अथवा हाम्रो नेपाली स्टक मार्केटमा के छ भन्दाखेरि लिक्विडिटीको प्रब्लम छ क्या, होइन? अब त्यो कतिको पोसिबल हुन्छ होइन, भोलि रियल टाइममा अथवा मैले लिक्विडिटी भनेको भोल्युमको कुरा होइन, कुन कुन कम्पनी गर्ने हो के गर्ने हो भन्ने कुरा डिफाइन भएर आयो भने त ठिक छ, नत्र अहिलेको कन्टेक्स्टमा कुनै कम्पनीको 500 कित्ता दिनमा कारोबार हुन पनि गाह्रो छ, होइन? अब त्यस्तो कम्पनीमा चाहिँ इन्ट्राडे गर्नु पर्यो भने मैले 500 कित्ता किन्दै रहेँ, अब बेच्नको लागि कहाँ जाने त, अब कता 10% मुनि नै जानुपर्ने हो कि, अथवा मैले 1000 कित्ता किन्दैको सपोज मैले कन्टेक्स्टको कुरा गरेँ, होइन? सो मार्केटमा लिक्विडिटी बढाउने कुरामा, मार्केटमा चाहिँ भोल्युम बढाउने कुरामा, मार्केटमा इन्स्टिट्युसन लगानीकर्ताहरूलाई इन्भल्भ गराउने कुरामा, प्रमोट गराउने कुरामा, एनआरएनलाई ल्याउने कुरामा, होइन, मार्केटको भोल्युम साइज ठुलो बनाउने कुरामा आउनुपर्छ जस्तो लाग्छ। अहिले तुरुन्तै इन्ट्राडे आउँदाखेरि दुई चार दिन अब जो जुवा खेल्ने टाइपको लगानीकर्ता हुन्छ, ग्ल्यामर अघि भने नि त्यो टाइपको हो, त्यो टाइपको मान्छेहरू दुई चार दिन रमाउलान्, होइन? तर अहिलेको कन्टेक्स्टमा तुरुन्तै इन्ट्राडे आयो भने त्यसलाई आउँदाखेरि पनि गाह्रो छ। अर्को सर्ट सेलको कुरा गर्नुभयो हजुरले, होइन? अब सर्ट सेलमा पनि एकदम गाह्रो छ के, मैले चाहिँ तुरुन्तै अब सर्ट सेल आउनु मैले प्रिडिक्सन गरेर त मिल्दैन, अब मैले भने होइन नमिल्न पनि सक्छ, एक वर्ष डेढ वर्ष दुई वर्ष नभइकन अब यहाँ अहिले जति हल्ला गरे पनि सर्ट सेल आउँछ जस्तो मैले देखिरहेको छैन, होइन? अर्को इन्ट्राडेको लागि पनि ल्याउन त सजिलो छ, इन्ट्राडेमा चाहिँ खास धेरै इस्यु नहोला, होइन? तर कसको हितको लागि ल्याउने, खालि ब्रोकरको कमिसन बढाउन अनि सरकारको चाहिँ ट्याक्सहरू जेनेरेट गर्नलाई मात्र ल्याउने हो कि, होइन? एकदम हेल्दी तरिकाले चाहिँ प्याकेजमै एकदम गहकिलो तरिकाले बन्डल अप गरेर ल्याउने भन्ने,
0: तर लगानीकर्ताको एउटा समूह त ल्याउनु पर्छ भनेर लागिरहेछ नि त,
1: होइन? ल्याउनु पर्छ, यसको यसमा त मैले ल्याउनु हुन्न भनेर भनेकै छैन,
0: तर अहिलेको परिस्थितिमा जे छ त्यही अवस्थामा आयो भने चाहिँ त्यो दिगो हुन्न भन्ने तपाईँको भनाइ
1: हो। मार्केटमा लिक्विडिटी चाहियो, भोल्युम चाहियो, सप्लाई चाहियो, पैसो चाहियो, अलिकति इन्स्टिट्युसनल लगानीकर्ता चाहिँ 70% चाहियो अथवा 60% चाहियो, जसले चाहिँ किन्नुपर्ने बेला किनिदिन्छ, बेच्नुपर्ने बेला बेचिदिन्छ, त्यस्तो खालको मान्छेहरू चाहियो क्या इन्स्टिट्युसनहरू, होइन? अहिले त के छ भन्दा इन्स्टिट्युसन व्यक्तिको पछि लागिरहेछ र भित्रभित्र डिल गरेर चाहिँ कुनै कम्पनी 500 को भ्यालुएसन हुँदैन, त्यो कम्पनी चाहिँ कुनै म्युचुअल फण्डलाई, कुनै क्यापिटललाई, कुनै ब्याङ्कलाई चाहिँ 1200-1300-1500 म्याचिङ गरेर दिएको, इन्सुरेन्सलाई म्याचिङ गरेर दिएको, एकदम अनहेल्दी अनइथिकल प्र्याक्टिसहरू देखिन्छ नि त, होइन? यस्तो कुराहरू भनेको जसले चाहिँ गाइडलाइन गर्नुपर्छ, जसले चाहिँ मार्केटलाई ड्राइभ गर्नुपर्छ, ती कुराहरू चाहिँ एकदम संस्थागत तरिकाले आउनुपर्छ भन्न खोजे।
0: मलाई यो अहिले एउटा छलफलकै विषयमा छ, धितपत्र बोर्डले पनि यसका विषयमा विभिन्न क्षेत्रहरूसँग, विभिन्न व्यक्तित्वहरूसँग, विभिन्न सम्बन्धित निकाय वा सम्बन्धित लगानीकर्ताहरूसँग पनि यस विषयमा सल्लाह त मागिरहेको छ। सक्रियताका हिसाबले रेटिङ गर्नु पर्यो भने अहिलेको धितपत्र बोर्ड र धितपत्र बोर्डका नवनियुक्त अहिलेका नयाँ अध्यक्षको सक्रियतालाई रेटिङ गर्नु पर्यो भने कति रेट गर्नुहुन्छ?
1: आउट अफ टेनमा भन्यो भने 3-4 मात्रै
0: भनेको, अझै गर्नुपर्ने छ,
1: गर्नुपर्ने कुरा धेरै छ, होइन? गर्नुपर्ने यस्तो हुन्छ क्या, कहिले काहीँ हामी के हुन्छ, डोमेन नलेज भएन अथवा डोमेन नलेज छैन भन्न खोजे होइन, होइन, भित्रको लगानीकर्ताको मनोभाव बुझेन भने चाहिँ मैले खोजिरह हुन्छु, मलाई खान मन लागिरहेछ दुध र भात, होइन, सरकारले जबरजस्ती चाहिँ मलाई चाहिँ मासु भात खान्थे, म भेजिटेरियन छु रे सपोज, होइन, त्यो खालको कुरो हो क्या। मैले भन्नु खोजेको चाहिँ एक्चुअलमा मार्केटमा स्टिल देयर आर लट्स अफ प्रब्लम, होइन म्याच्योर बनाउनको लागि यहाँ चाहिँ लिक्विडिटी फ्लो गर्नको लागि होइन धेरै कामहरू गर्नुपर्ने छ. जस्तो सुरुमा गर्नुपर्ने काम भनेको चाहिँ तपाईँको चाहिँ बुक बिल्डिङ मेथडबाट चाहिँ तपाईँको आइपिओ आउने व्यवस्था गर्नुपर्छ. कुनै पनि कम्पनीलाई आइपिओ आउँदैछ भने रोक्न चाहिँ हुन्न. सयमा आउँदै सयको त्यसको भ्यालुएसन छैन भने उसलाई 50 रुपियाँमा पनि आइपिओ ल्याउने व्यवस्था चाहिँ गर्नुपर्छ. अथवा कुनै कुरोले जस्टिफाई गर्छ भने 100 को चाहिँ 500 रुपियाँमा आइपिओ ल्याउने पनि कुराहरू गर्नुपर्छ. र त्यो जुन क्युआईआईहरू चाहिँ भएका छन् उनीहरूलाई चाहिँ लकिङ गरिदिने बरु 5-6 महिना. बाँकी सबको प्रमोटर र फर्स्ट डे नै अनलक गरिदिने. यो जुन आइपिओबाट चाहिँ सेकेन्डरी मार्केटमा भएको यो अनइथिकल प्र्याक्टिस छ, प्रमोटरले मात्र पैसा लिएर चाहिँ एक्जिट हुने, त्यो फर्स्ट डे नै अनलक गरिदिउँ होइन. फर्स्ट डे नै अनलक गरिदिउँ, रियल भ्यालुमा, रियल प्राइसमा, रियल सप्लाईमा चाहिँ कारोबार होस् भन्ने. यो सुरुको मेन अहिले मार्केट किन बिग्रिरहेछ भन्दाखेरि चाहिँ अननेसेसरी राइट होइन, अननेसेसरी आइपिओ, अनि त्यो आइपिओको 10% 20% मात्र मार्केटमा फ्लोट हुने, अनि 3 वर्षसम्म आकाश छुनी गरेर चाहिँ 1500, 2000, 1500 कारोबार हुने, अनि 81 चाहिँ अनि प्रमोटर अनलक हुने. कति 90% मान्छे 90 नभन्नु 60% मान्छेलाई त प्रमोटर कुन दिन कसको अनलक भयो भन्ने पनि थाहा हुँदैन. ए प्राइस त घटेछ यार, अस्ति त 1000 देखाएको थियो, अहिले त 500 आएछ भनेर किन्न जाने मान्छेहरू फस्ने हो नि त होइन. सो मेन के कुरामा प्रब्लम हो, रुट कजलाई चाहिँ सुरुमा सफा गर्नुपर्छ. अनि यो इन्स्ट्रुमेन्ट ल्याउने कुरा एकदम आई एग्री होइन. इन्ट्राडे आउनुपर्छ, सर्ट सेलिङ आउनुपर्छ, एकदम हेल्दी प्र्याक्टिसले आउनुपर्छ होइन. र लिक्विडिटी जेनेरेट गरेर होइन, इन्स्टिट्युसनलाई सहभागी गराएर. अब यहाँ त 50 लाखको एउटा मान्छेले आएर सेयर किन्यो भने कहाँबाट सोर्स ल्याएर सेयर किनिस् भन्ने अवस्था चाहिँ हुनु भएन होइन. त्यो छानबिन गर्ने चाहिँ डिफरेन्ट हुनु पर्यो. सिधै लगेर सिआइबीमा जानु भएन, त्यो पत्र बोर्डले चाहिँ पहिला अनुसन्धान गर्नु पर्यो के कारणले 50 लाख त्यसको सोर्स कहाँबाट आयो. त्यो आफूले गरोस् न, आएर सोध्ने होइन नि त, पहिला रिसर्च गर्ने होइन,
0: अनि त्यसपछि
1: कुरा गर्ने. आएर चाहिँ अब ल म तिमीलाई भेट्न आउँछु पर्सि, के अरे तिमीले त 50 लाखको सेयर किनेछ भनेर कहाँबाट माहौल भन्छ.
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रमसँग सम्बन्धित केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि विदा दिनुहोस्. नमस्ते.

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कका लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ
5: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811787488
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560288744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061553071, 98067881234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
4: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राख्नु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821727014।
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आत्तिनु भएको? सिद्धार्थ सुट 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: अब तैले मेरो बाटो छिर्ने अधिकार छैन। कस्तोसँग फसेछु नि,
1: तैले मेरो मन यति दुखाछ।
2: माया थियो पो बाटो छिकेको, नत्र भने छिक्ने थिएन। तिम्रो पो मन दुख्यो, मेरो त मनै मरिसक्यो।
1: हे प्रभु, यस्ताको त मुखेर नपरोस्।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझन हाई बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: हेलो
6: हजुर सधैँ कस्तो छ हजुरलाई
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
4: बारिश ताबार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: फोन नम्बर 061 587 915
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061 574 225 98 560 2140 98 560 60 127 र 98 038 2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
11: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
12: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
11: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
12: कन्ट्याक्ट 0615553050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।